0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: खाना प्रलो छैन हतार नै र
4: हो याचो मेवने बछेजी तारे मुई पिमा मेमनी मार्वलरी प्रिमा बिरा देसी सर मोबा गंगा आर्ट गैलरी री याव मय बाचो
3: नै याम बिरा तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी बिरा याव मयलो फारे तारे प्रे याना सेदी
4: स गंगा आर्ट गैलरी री तो बनेबरा आचो
3: तर नि मार्बलहरू फ्रीमा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो साल असी ब्याज दे माया चिलो भनिम्रो
4: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भनिदियो त नेपाली भाषामै।
5: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
0: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 98462646648 र 98463018383।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसी भइन।
0: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडीको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8-13,
5: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
7: ए मास्टर साहब, कतै हिँड्नु भएको, एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
8: ल ल आए बहिनी, किन होला?
7: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
8: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दा स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
7: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, च्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560046257 र 98400067787।
9: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार।
3: लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान 1500 देखि $2000 तिर्नुपर्ने प्रस्ताव।
2: कोलम्बिया भूकम्पमा 181 जनाको मृत्यु, 8000 भन्दा बढी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण, कंगोमा इबोला संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 पुग्यो।
3: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई 4 स्वर्ण, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा, सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक खोप लगायतका औषधिको चरम अभाव देखिएको प्रसंग।
2: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप, औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ। औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ। गर्भवती, सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आयरन चक्की समेत महिनौ देखि सरकारी स्वास्थ्य संस्थामा छैनन्। यसअघि महिनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरूद्धको खोप गत साताको अन्तिमतिर मात्र आपूर्ति गरिएको छ। बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ। केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ। सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ। जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दो छ। जापानिज इन्सेफलाइटिसबाट 1 महिनाको अवधिमा 9 जनाको मृत्यु भएको छ भने अन्य 37 जना संक्रमित भएका छन्। त्यस्तै गत वर्ष पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो, अन्य 137 जना पनि संक्रमित भएका थिए। किरजन्य रोग मध्ये जापानिज इन्सेफलाइटिसको सबैभन्दा बढ़ी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्य समेत असर पार्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3 मृत्यु हुने गरेको छ भने बाँच्नेहरू मध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता रहने पनि स्वास्थ्य कर्मीले बताएका छन्। नेपालमा सन् 19

0: 90 को दशक में चार मध्य करीब तीन गर्भवती अल्प रक्त अल्पता प्रभावित होने गरेको तथ्यांक छ। यसलाई कम गर्न सरकारले सन् 2003 मा आइरन चक्की वितरण कार्यक्रम शुरू गरेको थियो।
1: यसैबीच देशभरका स्वास्थ्य संस्थाहरूमा सर्प दंशक विरूद्ध प्रयोग गर्ने औषधिको पनि अभाव देखिएको छ। विभिन्न अस्पतालहरूले सूचना टाँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल भारत सीमा क्षेत्रका कतिपय बिरामी भने उपचारका लागि भारत जानुपर्ने बाध्यता सिर्जना भएको छ। एन्टीभेनम अभाव बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रेफर गर्नुपर्ने अवस्था आउन सक्ने र त्यस क्रममा उपचारमा हुने ढिलाइ घातक बन्न सक्ने विज्ञहरूको भनाइ छ। विषालु सर्पको टोकाएपछि तत्काल उपचार आवश्यक पर्ने भएकाले बिरामीलाई टाढाको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आफैमा जोखिमपूर्ण हुन्छ। देशका विभिन्न अस्पतालमा एन्टी स्नेक भेनम अभाव हुँदा स्वास्थ्य सेवा विभागले भने खरिद प्रक्रिया समयमै शुरू गरिएको भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक पण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लायर्सका कारण खरिद प्रक्रिया लम्बिएको बताउनुभयो। उहाँले एक साताभित्रै एन्टी भेनम नेपाल आइपुग्ने दावी गर्नुभयो र यो एक साताको बीचमा कसैलाई सर्पले टोकेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि नागरिक स्तरमा चिन्ता बढ़दै गएको छ। विभागका अनुसार देशभर केन्द्रमा एन्टी भेनमको मौजदात छैन। केही स्वास्थ्य संस्थामा मौजदात रहेकाले त्यहाँबाट अभाव भएका अस्पताल तथा स्वास्थ्य संस्थामा आन्तरिक व्यवस्थापन मार्फत पठाउने तयारी गरिएको छ। विशेष गरी भेनम आपूर्तिमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमै समस्या रहेको सरकारको दावी छ। भारतमै समेत यसको अभाव रहेकाले नेपालले अन्तर्राष्ट्रिय बोलपत्र मार्फत खरिद गर्दा आपूर्तिमा सीमित र हुने प्रक्रिया पूरा गर्न लाग्ने समयका कारणले पनि ढिलाइ भएको सरकारले बताएको छ।
0: सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वस्थ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने, र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
0: सुनसरीको दिवानगंज स्थित कप्तानगंजमा भएको घटनालाई लिएर सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा चारजनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको मानवीय क्षतिपछि मृतकका परिवार तथा स्थानीयबाट उड्दै आएको सम्मान र पहिचानको विषयलाई सरकारले निर्णय मार्फत सम्बोधन गरेको हो।
1: पछिल्लो 26 दिनमा बजारमा 34,14,647 थान ग्यास सिलिण्डर बिक्री भएको आयल निगमले बताएको छ। तर उपभोक्ताको घरमा ग्यासको अभाव कायमै छ। निगमले भने दैनिक औसत 1,31,000 सिलिण्डर बजार पुगिरहेको दावी गरेको छ। साउन लागे यता हिजोसम्ममा बजारमा बिक्री भएको यो परिमाण औसत दैनिक खपत 1,08,000 तुलनामा बढ़ी हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिण्डर भरेर राख्ने मनोवृत्ति का कारण धेरै ग्यास आयात गरे पनि आपूर्ति गर्न नसकिएको बताउनुभयो। तर उपभोक्तालाई दोष लगाएर निगमले पन्छिन नमिल्ने उपभोक्ता अधिकार कर्मीहरूले बताउँदै आएका छन्। ग्यासको मात्रै होइन, मलको पनि देशभरमा हाहाकार देखिएको छ। कतिपय किसानले मल हाल्ने बेलामा नपाएको गुनासो गर्दै आएका छन्।
3: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्याप छ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका 7 सिरसियाका ब्रह्मदेव यादव
4: डिलर
3: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक ढेरियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
4: इन्डियामा गएर ल्याए 350 बोरा अनि त्यहाँबाट ल्याउन पनि एकदमै झ्याल छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट चार चोटीमा।
3: मलङ्गुवा नगरपालिका छ खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कडाई गरेको बताउनुभयो।
5: इन्डिया से त पहिले मिलित रहले बादन सरकार कडाई कदले है, ओके चलते मतलब बड़ा दिक्कत है इंडियो से लावे में। इंडिया वाला छोड़ियो दे छे, आज नेपाल के 17 छीनिए ले छे, जनता तो गहूं सुन रह गए। हम सरकार के कथी कहो, सरकार सब तो जनते बनाईले तो हमनी के कहला से कथी होती सरकार किछो न होते।
3: भारत में मल लिन जाँदा त्यहाँ को प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाही को बलरा नगरपालिका 5 अर्नाहा गांव का नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाई 38 दिन सम्म प्रहरी हिरासत में बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह
6: खाद लेके नेपाल आउँ रही तो रास्ता में जो घुमा हो एसएसपी थी वो हमरा पकड़ ले 35 दिन पर वहाँ से रिहा भेजी, केस चलबे करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देती मिलती। अब जहाँ 5 बोरा काम है एक बोरा से न पुगते तो वो किसान मजबूर है वहाँ जाना पड़ता है इंडिया में।
3: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को थेकी नसक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नीलविक्रम थापा मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
7: मलले अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
3: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल
8: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूले बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने।
3: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा डेंगी र इन्सेफलाइटिसबाट बस्न लामखुट्टे नियन्त्रण प्रभावकारी
9: साझै नियन्त्रण प्राप्त गर्न सक्छ तर डेंगीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन। लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो।
0: फेरि नै बाल श्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार, लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
11: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
12: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
10: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
11: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
13: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। नेपाल प्रहरले अपराध अनुसन्धानका लागि सबै अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा नाइमा एक्सपोमा 48 नयाँ मोडल शीर्षकमा खबर प्रकाशित छ भने क्यापिङ खुकुलो बनाउँदै 5G सञ्चालन गर्ने सरकारी रणनीति शीर्षकमाको खबर छ। सन् 2035 देशव्यापी रूपमा 5G को पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको छ। यसलाई सजना बरालले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा उद्योगको सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद शीर्षकमा खबर प्रकाशित छ। सरस्वती ढकालले लेख्नु भएको छ, प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनीतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बल सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको प्रधानमन्त्रीको घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र अर्को प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेलले असहमति समेत व्यक्त गरेका खबरहरू प्रकाशित छन्। त्यस्तै 2 वर्षभित्र वित्तीय व्यवस्थापन नगरी अनुमति पत्र खारेजको व्यवस्था सुधार्न माग शीर्षकमा अर्को खबर छ भने इजरायल जान 1500 डलर तिर्नु पर्ने प्रस्ताव शीर्षकमा खबर छ। इजरायलको अवधारणा इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 अमेरिकी डलर तिर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल अघि बढ़ेको छ। इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयर गिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर अधिकारीले घिमिरेले इजरायलले माग गर्ने भनेको लर्ड एण्ड अर्न बाहेकको कृषि र घरायसी केयर गिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी गराउनु भएको हो।
1: पत्र पत्रिकाहरूमा एमाले र नेकपाको पाँच बुधे निर्देशनको बारेमा पनि खबर छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले पाँच बुधे निर्देशन जारी गरेका छन्। दुई पार्टी बीच प्रदेश सरकार गठन र मन्त्रालय बाटपाटमा सहमति जुड्न नसक्दा विवाद पिछिल्लो बन्दै गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पाँच बुधे निर्देशन जारी गर्नुभएको हो। नागरिक दैनिकको भित्रीपन्नामा नेपालगंज नाकाबाट 92.25% व्यापार घाटा शीर्षकमा गणेश विशुले लेख्नुभएको खबर छ भने उपेन्द्र यादवले वीरगंजबाट वीरगंज स्थित सुखा बन्दरगाह विस्तारमा ढिलाइ भइरहेको बारेमा खबर लेख्नु भएको छ। त्यसै गरी 22 जना विरूद्ध मुद्दा चलाउन सीआईडीको सिफारिश शीर्षकमा खबर छ भने यसकारण राउटे करिडोरमा घट्दैछन् बाँदर शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। 22 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको हो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने रायसहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययनपछि करियरको अनिश्चितता, शैक्षिक क्यालेण्डरमा अनियमितता, राजनैतिक हस्तक्षेप, सिपमूलक रोजगारीको कमी लगायतका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्। युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। संयुक्त राष्ट्रसंघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारा सहित आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालले त्यसरी नै आफ्नो उदाहरण प्रस्तुत गर्नु पर्ने सांसद तथा सरोकारवाला निकायले बताउने गरेका छन्। नयाँ पत्रिका दैनिकमा प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकरण खरीदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मरमत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन्। 3 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राख्न थालिएको छ। यो व्यवस्था सहित सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठायो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी गरिएको छ। लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता शीर्षकमा अशोक पहाडीले रौतहटबाट लेख्नु भएको खबर छ। रासुपासँग झण्डै 2/3 सांसद तर सदनमा पुर्याउन सकेन 1/4, कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ। भित्रीपन्नामा सर्वोच्चको निष्ठापछि गगन नेतृत्वमाथि दबाव बढ़ाउँदै कांग्रेस इतर समूह शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन दिएको बारेमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। फेरिदै बालश्रम निषेध सम्बन्धी कानून शीर्षकमा अर्को खबर छ। झण्डै 3 दशक पुरानो बालश्रम निषेध र नियमित गर्ने ऐन 2056 सरकारले पुनर्लेखन गर्ने गरी विधायकी प्रक्रिया अगाडि बढ़ाइसकेको छ। स्वस्थकर मासु उपलब्ध गराउन पहल भएको बारेमा पनि केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। नेपालगंज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना शीर्षक नेपालगंजबाट सिराज खानले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म 240 भन्दा बढ़ीको मृत्यु भएको छ। सरकारी तथ्याङ्क अनुसार भने भूकम्पमा कम्तीमा 181 जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पपछि कोलम्बियामा आपतकालीन घोषणा गरिएको छ। भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित काली र पेरेइरा शहरमा ठूलो जनधनको क्षति भएको उद्धार कर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पेरेइरामा करिब 2600 जना घाइते भएका भूकम्पका कारण 1100 भन्दा बढ़ी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा बढ़ी घरमा क्षति पुगेको सरकारी विवरण छ। त्यस्तै दक्षिण पश्चिम सोमालियाको बाइदुआ स्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ। एमएसएफ का अनुसार जनवरी यता बाईओदामा 5 वर्ष मुनिका 21,000 भन्दा बढ़ी बाल बालिका को स्वास्थ्य परीक्षण गर्दा करीब 50% मा कुपोषण भेटिएको जनाइएको छ। र कंगोमा युवला भाइरस को संक्रमणबाट मृत्यु हुनेको संख्या 2,000 नागेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार 2,011 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको 5 प्रान्तमा संक्रमितको संख्या करिब 4,381 पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिएको युवला प्रकोप मध्ये एक भएको समेत बताएका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा 4 स्वर्ण जितेका छन्। 6 देखि 10 अगस्तसम्म संचालित च्याम्पियनशीपमा नेपाली खेलाड़ीले सफलता प्राप्त गरेका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाड़ी छन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनि सिनियर ए लीग एकल पुम्से, सीता तामाङले 40 वर्ष मुनि महिला सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण जित्नु भएको हो। प्रेम बहादुर र सीताको जोड़ीले 40 वर्ष मुनि सिनियर ए लीग युगल पुम्से मा पनि स्वर्ण पदक जितेको थियो। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टीटीएन क्रिकेट प्रतियोगिता हुने भएको छ। विजेताले 5,555 युरो पुरस्कार पाउनेछन्। गैरावसी नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा खेल हुन लागेको हो। र नेपाल पुलिस क्लबका कबीर केसी र धन्यन्तरी क्लबका शुभम कार्की लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा विजयी हुनुभएको छ। पुरूष 19 वर्ष मुनिको सिंगलतर्फ कबीरले त्रिभुवन आर्मीका आशुतोष कशोधनलाई 21-11, 21-6 र शुभमले फिटनेस पार्कका समीर खटकालाई 21-10, 21-12 सेटमा पराजित गर्नुभयो।
0: लामखुट्टेको नियन्त्रणका फाइदा र इन्सेफ्लाइटिसको जोखिम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: स्टेशन खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपाय लामखुट्टीको टोकाईबाट लाग्ने जापानिज इन्सेफ्लाइटिसका कारण डेढ़ महिनामा 9 जनाको मृत्यु भइसकेको छ यसबाट बस्ने कसरी साथी सुशीला श्रेष्ठले संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ
4: खोप लगाइरहेको अवस्था चाहिँ देख्दिन म यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको
5: थाहा
4: नभएको हुनाले त्यो कारण एउटा होला त्यो प्रश्न देखिन्छ तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साढे 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुन्निएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो
5: बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला हुन्छ कि हुँदैन त
4: 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन 5 वर्षभित्रकोमा त लगाइरहन्छ त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ बुस्टर लाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ
5: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो
4: यो लामखुट्टेको अब आनी बानी बसाइ सराईको कुरा नै हो हेबिट भनौँ होइन कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
5: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने सुनेको छ नि
4: अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो
5: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो यो दुई रोगमा फरक चाहिँ के छ भिन्नता
4: दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
5: जापानिज
4: 30% हाराहारीमा बाँचेछ भने पनि त्यो बाँचेका मध्ये झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन त्यो चाहिँ नसासँग सम्बन्धित भयो त्यो सबैभन्दा खराब देख्छु मैले डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने एकदमै जिउ दुख्ने अब खान मन नलाग्ने झन्डै 8-10 दिन चाहिँ यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ
3: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक सरकारी स्वास्थ्य संस्था नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग सुनसरी लगायत जिल्लामा आन्दोलनमा मृत्यु भएका 4 जनालाई सहित घोषणा फेरिँदै बाल श्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता पर्याप्त मल नपाउँदा किसान आक्रोशित इजरायल जान 1500 डलर दिनुपर्ने प्रस्ताव कोलम्बिया भूकम्पमा 181 भन्दा बढ़ीको मृत्यु 8000 भन्दा बढ़ी घरमा क्षति सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण
6: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तिकाण्डोमा नेपाललाई 4 स्वर्ण पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीको बढ़ेको तलब तर कर्मचारीहरूले तलब एकातिर लिने र आमदानी अर्को प्रकारको हुने गरेको विभिन्न अध्ययन अनुसन्धानहरूले पनि देखाएको छ केही अपवाद यस्ता घटनाहरू देखिने गरेका छन् एउटा बन्द कोठा छ केही दिन अगाडि मात्रै चालू आर्थिक वर्षदेखि कर्मचारीको कति तलब बढ़्यो कोषको कति बढ़्यो भनेर विभिन्न खबरहरू पनि सार्वजनिक भएका थिए बन्द कोठाभित्र एकजना व्यक्ति छन् जो सोफामा बसेर पत्रिका हेर्दैछन् कसको तलब कति बढ़्यो लेखिएको छ शीर्षक र त्यही नजिकै अर्को एकजना व्यक्ति छन् जो कार्यालय जानको लागि ठिक्क परेको जस्तो देखिन्छ कोट पाइन्ट लगाइराखेका छन् र ऐनामा हेर्दै गर्दा पछाडि फर्केर केही भन्दैछन् ती कर्मचारी जस्ता देखिने व्यक्तिले तल यस्तो लेखिएको छ कति थोरै रे त्यो मेरो तलब पो हो त आमदानी होइन क्या।
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष कन्दरको विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हातखुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
2: जनै पूर्णिमाको लागि भाद्र 12 गते, साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
3: बेसी सहरबाट चार धाम तीर्थ यात्रा जाऊ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
1: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्महल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
3: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
4: जाने स्थानहरू
3: बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
1: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
3: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, फेरा प्रेम हल चोक, लमजुङ।
1: सम्पर्क फोन नम्बर 98 461 28 317, 98 461 93 152 र 98 1426 62 73।
4: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98 461 21 175।

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी प्रकाशन गर्ने कार्यान्वयन सम्बन्धमा पहिलो बैठक सम्पन्न। घनपोखराको थप 130 रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार, उत्पादनसँगै प्रशोधन र बजारीकरणमा समेत जोड़। रायनासमा 75 वर्षीय वृद्धाको हत्या आरोपमा स्थानीय 48 वर्षीय प्रेम अछामी पक्राउ, 5 दिनको म्याद थप गरी अनुसन्धान शुरू। बुद्धिबहादुर बोहरा हत्या प्रकरणमा दुर्दी एक ढोकीका विजय लामिछाने पूर्वपक्षका लागि कारागार चलन, लुटिएको गहना किन्ने सुनार भने धरोटी बुझाएर रिहा। र सुन्दर बजार नगरपालिका 8 ज्यामिरे खोलामा करेन्ट प्रवाह गरी माछा मारिरहेको अवस्थामा 4 जना पक्राउ, जनहित 5,000 रूपियाँ जरिवाना।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशे सहर 8 नारायण स्थान चोक, नवीन बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
0: समाचार अब विस्तारमा। मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाको इतिहास, कला, साहित्य, संगीत, राजनीति, समाजसेवा तथा विकासका क्षेत्रमा योगदान पुर्याएका राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी समेटेर पुस्तक प्रकाशन गर्ने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 स्वीकृत कार्यक्रम अन्तर्गत जीवनी प्रकाशन कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा बुधबार सामाजिक विकास समितिका संयोजक तिल बहादुर गुरूङको अध्यक्षतामा बैठक सम्पन्न भएको छ। बैठकमा गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल लगायतको विशेष उपस्थिति थियो। बैठकले मर्स्याङ्दी गाउँपालिकाको इतिहास र विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा सामाजिक अभियन्ताहरूको योगदानलाई अभिलेखीकरण गर्दै हाम्रो मर्स्याङ्दी हाम्रो गौरव भाग 1 नामक जीवनी पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ। पुस्तकमा मर्स्याङ्दी गाउँपालिकालाई जन्मथलो बनाई राजनीति, समाजसेवा, शिक्षा, स्वास्थ्य, कला, साहित्य, संगीत, खेलकूद, कृषि, उद्योग तथा सरकारी एवं गैर सरकारी सेवाका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूको फोटो सहितको संक्षिप्त परिचयात्मक सामग्री समेत समावेश गरिने जनाइएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका 2 घनपोखरामा थप 130 रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2082-83 व्यावसायिक कफी खेती तथा वृहत कफी खेती कार्यक्रम अन्तर्गत कफी खेती विस्तार गरिएको हो। घनपोखरामा विस्तार गरिएको कफी खेतीमा ग्रीन नेट प्रयोग गरी छाया व्यवस्थापन गरिएको छ। छाया व्यवस्थापनले कफीका बिरूवालाई अनुकूल वातावरण प्रदान गर्नुका साथै कफीको उत्पादन तथा गुणस्तर सुधार गर्न सहयोग पुग्ने जनाइएको छ। कफीको पकेट क्षेत्रका रूपमा विकास भइरहेको घनपोखरामा उत्पादनसँगै प्रशोधन र बजारीकरणलाई समेत जोड़ दिइएको छ। यसले स्थानीय किसानको आय आर्जन बढ़ाउनुका साथै मर्स्याङ्दी गाउँपालिकालाई कफी उत्पादनको सम्भावित हबका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। गाउँपालिकाले व्यावसायिक तथा वृहत कफी खेती विस्तार मार्फत स्थानीय कृषि उत्पादनलाई प्रवर्धन गर्दै किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने लक्ष्य लिएको छ। घनपोखरामा कफी खेती विस्तारसँगै स्थानीय स्तरमा रोजगारी सृजना, कृषि पर्यटनको विकास तथा कफीको उत्पादन प्रशोधन र बजारीकरणलाई थप व्यवस्थित बनाउने सम्भावना समेत बढ़ेको छ। लमजुङको राईनाश नगरपालिका छ फूलबारीमा 75 वर्षीय महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। गत साउन 23 गते राति करिब 9 बजे आफ्नै घरको कोठामा काली सार्की घाँटी काटिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा स्थानीय 48 वर्षीय प्रेम अछामीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गाँजा खरिद गर्ने क्रममा पैसाको विषयमा मृतक काली सार्की र अछामी बीच विवाद भएको खुलेको छ। विवादको क्रममा अछामीले मृतककै घरमा रहेको हँसियाले घाँटी काटेर हत्या गरेको र मृतकले लगाएको सुनको गरगहना समेत चोरी गरेको र लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले अछामीलाई 25 साउनमा पक्राउ गरेको थियो। पक्राउ परेका अछामीलाई लमजुङ जिल्ला अदालतबाट 26 साउनमा पहिलो पटक 5 दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढ़ाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ। बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 98560445।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भएँ।
7: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरेकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98-63-52-615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
11: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, पकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
12: नमस्ते थकाली किचन एन्ड पब रेस्टोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
13: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-025।
14: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
15: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
14: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
15: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
16: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
17: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
15: सम्पर्क फोन नम्बर 98-166-85-520, 98-066-66-162 र 066-521-381। दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
18: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
19: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
18: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
19: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
20: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
21: ल ल आए बहिनी, किन होला?
20: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
21: चिन्तै नगर न बहिनी, भर्खर मात्रै डिम्रे हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
20: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
17: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीचहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-87।
20: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
21: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
20: अब के गर्नुहुन्छ त दाई?
21: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
20: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
22: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट। यस सुजल सप्लायर्सले ब्रुइलर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरानु लम्जो प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
0: शान्ति र विकासका लागि हाम्रो आवाज
1: स्टुडियो फार फार अवे
0: रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका दुर्दी गाउँपालिका एक ढोकेका 30 वर्षीय विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पूर्वपक्षका लागि कारागार चलान गरेको छ। घटनामा लुटिएको सुनको गहना खरिद गरेको आरोपमा पक्राउ परेका चितवनका दीपक सुनार भने 1,60,000 रूपियाँ दरोटी बुझाएर रिहा भएका छन्। बोहराको हत्या तथा गहना लुटपाट प्रकरणमा प्रहरीले लामिछाने र सुन खरिदमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको थियो। जिल्ला अदालत लमजुङमा मुद्दा दायर भएपछि भएको सुनवाईमा लामिछानेलाई पूर्वपक्षका लागि कारागार पठाउने आदेश भएको हो। सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनारलाई भने धरोटीमा रिहा गर्ने आदेश भएको हो। बेसी शहर नगरपालिका 8 तामाङटोल सेराका 57 वर्षीय बुद्धिबहादुर बोहरा असार 21 गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। लामो समयसम्म घर नफर्किएपछि उनकी श्रीमती बालकुमारी बोहराले असार 23 गते जिल्ला प्रहरी कार्यालय लमजुङमा खोज तलाशका लागि निवेदन दिएकी थिइन्। खोजीका क्रममा प्रहरीले असार 25 गते बिहान बेसी शहर नगरपालिका 1 आकाशे डाँडा माथिको भीरपानी सामुदायिक वनमा बोहराको शव फेला पारेको थियो। शव फेला पर्दा उनले लगाएको सुनको सिक्री र औठी भने भेटिएको थिएन। घटनापछि प्रहरी कार्यालय लमजुङले अनुसन्धान अघि बढ़ाएको थियो। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट आएको प्राविधिक टोलीको सहयोगमा विभिन्न स्थानमा सीसीटीभी फुटेज तथा प्राविधिक विवरण विश्लेषण गर्ने क्रममा बोहरा बेपत्ता भएको दिन लामिछाने उनीसँगै हिँडेको देखिएको प्रहरीले जनाएको थियो। प्रहरीका अनुसार लामिछानेलाई नियन्त्रणमा लिएर सोधपूछ गर्दा उनले बोहरालाई सुनको गहना लुट्ने उद्देश्यले भीरपानी सामुदायिक वनमा पुर्याई काठको दाउराले प्रहार गरी हत्या गरेको स्वीकार गरेका थिए। हत्या गरेपछि बोहराले लगाएको सुनको सिक्री र औठी लिएर उनी चितौनतर्फ गएको अनुसन्धानबाट खुलेको थियो। लामिछानेले असार 22 गते चितौनको भरतपुर महानगरपालिका वडा नम्बर 21 पार्वतीपुर स्थित सुनचाँदी पसलमा गहना बिक्री गरेको बयान दिएका थिए। प्रहरीले उनको बयानको आधारमा पसलमा खानतलासी गर्दा बोहराको भनिएको सुनको सिक्री र औठी बरामद गरेको थियो। घटनामा प्रयोग भएको काठको दाउरा पनि प्रहरीले बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार घटना बिक्री गहना बिक्री गरे बापत लामिछानेले तत्काल 44,000 रूपियाँ लिएका थिए भने बाँकी रकम पछि लिने सहमति भएको थियो। घटनाको अनुसन्धानको क्रममा सुन खरिद गर्ने व्यक्तिलाई समेत पक्राउ गरी लमजुङ ल्याइएको थियो। बोहरा हत्या प्रकरणमा लामिछानेमाथि कर्तव्य ज्यान तथा डाका चोरी सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। अदालतको आदेशसँगै लामिछाने पूर्वपक्षका लागि कारागार चलान भएका हुन्। सुनको गहना खरिद गरेको आरोपमा पक्राउ परेका सुनार भने धरोटी बुझाएर रिहा भएका छन्। लमजुङको सुन्दर बजार नगरपालिका 8 ज्यामिरे खोलामा करेन्ट प्रवाह गरी माछा मारिरहेको अवस्थामा 4 पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भोटे उडारका अनुसार सोमबार 3:40 बजे ज्यामिरे खोलामा ब्याट्री तथा तारको माध्यमबाट करेन्ट प्रवाह गरी माछा मारिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी सहायक निरीक्षक राजेश प्रसाद शाहको कमाण्डमा खटिएको टोलीले चेक जाँच गर्दा सुन्दर बजार नगरपालिका 8 डुटकुलाका 40 वर्षीय अर्जुन गिरी, 20 वर्षीय विशाल पहाड़ी, 33 वर्षीय गोविन्द परियार र 36 वर्षीय कृष्ण बराललाई करेन्ट लगाएर माछा मारिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट ब्याट्री सहित माछा मार्ने मेसिन एक थान, बाँसको टाँगो र तार सहित दुई थान तथा माछा छोप्ने जाली एक थान बरामद गरेको छ। नियन्त्रणमा लिइएका चारैजनालाई आवश्यक कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालय लमजुङ पठाइएको थियो। जिल्ला प्रशासन कार्यालय लमजुङले जलचर संरक्षण ऐन 2017 दफा 8 बमोजिम जनही 5,000 रूपियाँ जरिवाना गरेको छ। जरिवानासँगै उनीहरूलाई आगामी दिनमा यस्तो गतिविधि नगर्न सख्त चेतावनी सहित छाडिएको इलाका प्रहरी कार्यालय भोटेउडारले जनाएको छ। सरकारले सुनसरी र सिराह जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। हिजो साउन 10 गते बेलुका सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्र कुमारको उपचारको क्रममा ज्यान गएको थियो। यस्तै सुनसरी घटनाका प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन 11 गते सिराहाको गोल बजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको थियो। यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स वा सब वाहनमा लाग्ने करमा छूट दिने भएको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यसैगरी बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा 12 निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय पनि गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी प्रकाशन गर्ने कार्यान्वयन सम्बन्धमा पहिलो बैठक सम्पन्न। घनपोखराको थप 130 रोपनी क्षेत्रफलमा व्यवसायिक कफी खेती विस्तार, उत्पादनसँगै प्रशोधन र बजारीकरणमा समेत छुट। रायनासमा 75 वर्षीय वृद्धाको हत्या आरोपमा स्थानीय 48 वर्षीय प्रेम अछामी पक्राउ, 5 दिनको म्याद थप गरी अनुसन्धान शुरू। बुद्धिबहादुर बोहरा हत्या प्रकरणमा दोर्दी एक ढोकेका विजय लामिछानी पूर्वपक्षका लागि कारागार चलान, लुटिएको गहना किन्ने सुनार धरोटी बुझाएर रिहा। र सुन्दर बजार नगरपालिका 8 ज्यामिरे खोलामा करेन्ट प्रवाह गरी माछा मारिरहेको अवस्थामा चारजना पक्राउ, जनही 5,000 रूपियाँ जरिवाना। रायनासमा 75 वर्षीय वृद्धाको हत्या आरोपमा स्थानीय 48 वर्षीय प्रेम अछामी पक्राउ, 5 दिनको म्याद थप गरी अनुसन्धान शुरू।

0: पक्षबाट म आशा मगर पनि बिदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र यपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: कार्यक्रम स्वास्थ्य सरोकार,
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
2: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
3: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी।

सबैको चाहना जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोभाइडर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 0665240435 0665240475। मोबाइल नम्बर 9856445।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँस्यो नि बुढा तुलै फर्किनी गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किनी गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलि है छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: पाल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान वमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209981 ओहो हेड सर टाढैको सायद हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
0: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665220227 मोबाइल नम्बर 9842949129 र 9841652091
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
0: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
0: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
0: सम्पर्क नम्बर 9842618202 र 9804319799
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ
0: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
3: अब जापान ट्राई होइन स्योर गरौं
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
4: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवीन बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
0: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।

0: कारपेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषह नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842073829 र 9817154038।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुवा क्रिप नगर्नुहोस्, झट्टै सुभाष मेडीको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा,
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
0: अहिले बिहानको 8 बज्यो।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयन सँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा 2 वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोसिला खाने कुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मतिहान।

0: मोहाली नगरपालिका मोहत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
1: नमस्कार, म पवन कुमार मण्डल मटिहानी नगरपालिका को स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ, त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवा टेप भन्छ, मुवा टेपबाट हामीले पाखुराको नापमा परेको छ आँखा पहेँलो कार्डमा चाहिँ पहेँलो रङमा देखिन्छ, त्यस्तो बच्चाको आदतलाई हामीले परामर्श दिने गर्छौँ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौँ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौँ। 6 महिनाभित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौँ, 6 महिनाभन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
0: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशि वर्मा।
2: नमस्कार, म शशि वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशुद्ध नेपाल सरकारको नीति जुन चलिरहेको छ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौँ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर सुनौलो 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई चाहिँ कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दछौँ। त्यस अन्तर्गत चाहिँ हामीले कम्युनिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक पार खाना चारको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ र यो गोठ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गर्दछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गरेछ त्यसलाई चाहिँ हामीले कसरी सबै रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
0: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। CIN का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
3: मधेसपछि सुदूरपश्चिम तर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनाऊ।
4: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए, मकैहरू भए, कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिले काहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए, कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेको हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुरेहरू कुनै कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुरेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छ। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बाल बालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बाल बालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बाल बालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनु पर्छ आवाज उठाएर यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजरी ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरू माथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
5: वर्ल्ड भिजनको सिङ्गापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनाऊ।
6: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हामी सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियाजमा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ यो के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि के अरे बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो। जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ। मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बाल बालिकाहरू बिचमा चाहिँ जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ त्यो पनि फेरि बाल बालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले ट्रेन्ड अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुन सक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत या अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ। अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ। जङ्क फुड चाहिँ नखानु जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ सो त्यही हो बरू त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो। अर्को भनेको घरमै बनाएर खाने अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो।
3: अब सिन्धुलीतर्फ लागौं। सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट।
7: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तह मार्फतका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्। बाल पोषण सुधार का लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सँगै मातृ शिशु कार्यक्रम मातृ पोषण का लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाई छ।
8: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिकाले कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ हामीले चाहिँ खर्च गरेका छौँ। अब यो आगामी वर्षको फेरि हाम्रो कार्यक्रमहरू आउँदैछ। हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बाल बालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा त्यहाँ चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गर्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत स्याहार अन्तर्गत हामीले एकजना जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि 525,000 रुपियाँ पोषणको लागि हामीले पोषण भत्ता पनि दिएका छौँ र यसमा अब सँगसँगै अब हाम्रा चाहिँ के भने दलित बच्चाहरू र कोही जो बाबुआमा विहीन बच्चाहरू छन् साना जो बच्चाहरू जसको चाहिँ के भने आश्रय पनि छैन त्यस्ता बच्चा 50,000 हामीले ती लगायतका चाहिँ बालिकहरू पनि छन् फेरि त्यहाँ ती त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग ती बालबालिकाको लागि पनि बैरा माविमा हामीले आवास सहितको व्यवस्था गरेका छौँ र आगामी वर्ष यसलाई चाहिँ अब हामीले विस्तार कार्यक्रम पनि गरेका छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषण भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार गर्नुपर्ने र उनीहरूलाई चाहिँ के भने वास्तवमा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषण युक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्छ त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ जो बाल बालिका चाहिँ के भने जन्मनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तवमा उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नुपर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुनेछ त्यो चाहिँ भोलि दक्ष तिसडा चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ। त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना सञ्चारमा पहुँच धेरै ठाउँमा पुगेको छ। यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूले त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसरी काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ। त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामीले सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविर
7: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिका को पोषण अवस्था सुधार गर्न उमेर अनुसार को पोसिलो खाना र सरसफाई में विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट संचालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा ओल्ड भिजनको सहयोगमा शीर्ष नेपालले स्थानीय तह फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको शीर्ष नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाइ छ।
9: शीर्ष नेपाल सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी, विपद व्यवस्थापन सम्बन्धी, जीविकोपार्जन सम्बन्धी, महिला तथा बाल बालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र शीर्ष नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाको 16 वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बालबालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौँ। साथै चाहिँ हामीले पोषण, स्वास्थ्य, सरसफाई, मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। त्यसै अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 दिनको बालबालिकाको खानाको उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखेर चाहिँ 12 दिनको चाहिँ सकारात्मक झुकावका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषणको अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै शीर्ष नेपाल सिन्धुलीले सरसफाईको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बालमैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा, बालबालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदा फेरि चाहिँ हालसम्म फिक्कल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने, 4 वडा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने, तीनपाटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बाल बालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बढाउनु पर्ने अवस्था देखिएको छ।
7: तीनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यस्तै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोसिलो खाना, स्वच्छ खानेपानी, हात धुने बानी, सरसफाई र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 वटै पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वटै वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाइ छ।
4: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 सालमा हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ, देशभरिमा चाहिँ सबै ठाउँमा, तर अब यो पोषण मैत्री स्थानीय पालिका पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यत राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अब जुन बालबालिकाहरूलाई पोषणको चाहिँ उपयुक्त पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बालबालिकाहरूलाई चाहिँ एकदम अब्बल बालबालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्भ अवस्थादेखि नै, आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बालबालिकाहरू जन्माउनको लागि र हाम्रो स्वास्थ्य नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ। र सरकारले पनि जुन संघ सरकार, प्रदेश सरकार र स्थानीय
10: नै सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकतामा राखेको छ. हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो. यसलाई कसरी चाहिँ संविधानतर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ. स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँहरूले सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला पोषण मैत्री जिल्ला घोषणा गर्नेछौँ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँलाई सबैलाई हामीले अवगत गराएका छौँ. र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
7: नियमित अनुगमन पनि आवश्यक हुन्छ. यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, अण्डा, दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ. सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम चौलागाई रेडियो सिद्धबाबा सिन्धुली.
5: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बालबालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दिवा खाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ. रेडियो मर्स्याङदी लमजुङका खुशीमाया गुरूङले बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी गर्नुभएको छ.
11: बेसीसहर नगरपालिकाको समग्र 11 वटाको पोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ. अहिले हाम्रो डाटा अनुसार 3 जना बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ. अब त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा यसको घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको, नत्र धेरै जस्तोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ.
12: अनि त्यस्तै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठूलो भूमिका हुन्छ भन्छ.
11: पोषणयुक्त खाना खानुपर्छ भनेर त पालिकाले सहयोग गरिदिएको भएन, उनीहरूले चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ. जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन पार्टलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने, होइन त्यस्तै किसिमको खानेकुराको वर्गीकरण जुन छ त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य आमासँग पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मीहरू त्यहाँ विशेष गरेर 1000 दिनका आमाहरू आउनुहुन्छ. खोप कार्यक्रमहरूमा 1000 दिनका आमाहरू आउने हुँदा त्यो कार्यक्रममा उहाँहरूलाई चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ. त्यही अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूलाई चाहिँ यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ.
12: जस्तो अहिले चाहिँ बालबालिकाहरूमा चाहिँ धेरै चौचौ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्क फुडहरू धेरै खाने बानी हुन्छ. यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बालबालिकामा. नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्क फुडको अवस्था कस्तो छ, तपाईँले अब अनुगमनको लागि जानुहुन्छ, त्यही बेलामा चाहिँ जङ्क फुडको अवस्था कस्तो पाउनुभएको छ, यसको न्यूनीकरणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
11: हामीले अभियानको रूपमा त हरेक बालबालिकालाई चाहिँ पोषणयुक्त खानै आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू, तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुरालाई जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम, अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन. तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारण त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ. जस्तै हाम्रो दिवा खाजामा 1-5 को दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन. विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हो नि त कार्यक्रम त हाम्रो, त्यसमा चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई. तर चाहिँ अधिकांश अभिभावकहरू चाहिँ अल्छीपना हो या उहाँहरूको हेलचक्राइ हो, उहाँले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ पोषणयुक्त खाना भनेर चाहिँ जङ्क फुडहरू खाने कुरामा चाहिँ जति हामीले अभिमुखीकरण गरे पनि उहाँहरूको प्रश्न चाहिँ देखिन्छ कि त्यो चाहिँ.
12: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा प्रयोग हुने दिवा खाजा चाहिँ बालबालिको पोषणसँग जोडेर हेरिन्छ होइन. यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो, फापर, गेडागुडी, सागसब्जी जस्तो चाहिँ रैथानी बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ. नगरपालिकाले चाहिँ यस्ता रैथानी बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म?
11: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन. दुई दिन जति जाउलो खुवाउने, एक दिन खिर खुवाउने, एक दिन फलफुल खुवाउने, एक दिन अन्डा खुवाउने होइन. आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ, त्यही सिस्नो हुनसक्छ, कर्कलो हुनसक्छ होइन, साग सब्जीहरू हुन्छ, त्यो पनि जाउलोमा मिसाएर खुवाउने होइन. जाउलो पकाउँदाखेरि जाउलोमा मिसाउनु मिल्ने जाउलोमा खुवाउने. अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केराको खोजेलीहरू खुवाइदिने होइन. अनि गाउँकै भैँसीको घिउहरू पाइन्छ होइन, त्यो जाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने. र फलफुल पनि सकभर गाउँकै खोजेर खुवाउने. र अन्डाहरू हुन्छ गाउँतिर पनि अहिले पालेको हुन्छ नि त, लोकल कुखुराहरू पनि, लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ कार्यक्रम चाहिँ ठ्याक्कै त्यो हुन्छ. कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ. केही केही विद्यालयहरूले चाहिँ मैले अघि नै भने अल्छी पनाले गर्दाखेरि छिटो हुने, अनि शुक्रबार चाहिँ बिस्कुट खुवाएर पठाउने होइन, त्यो पनि भेटिन्छ.
12: जस्तै अब बाल बालिकाको पोषण समस्या केवल खाना मात्रै नभइकन अभिभावकहरूले पनि पोषण सम्बन्धी अभिभावक थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौँ होइन. यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपान बारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाल्नुपर्छ जस्तो लाग्छ?
11: अहिलेसम्म मैले अघि नै भने खोप कार्यक्रम मार्फत पनि गरेको छ, गाउँघर क्लिनिङ मार्फत पनि गरेको छ. अब हरेक विद्यालयमा कम्तीमा पनि एउटा विद्यालयमा चाहिँ 5-6 इभेन्टहरू चाहिँ हुन्छ स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सरसर्थ हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरूले फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू त्यो अनुसार नापेर चाहिँ धेरै कोदो उत्पादन गर्ने कृषकलाई हामीले सम्मान पनि गर्यौँ यो वर्ष होइन. थोरै पैसा भए पनि हामीले सम्मान गर्यौँ. तरकारीको लागि पनि त्यसरी नै हामीले सम्मान गरिरहेको अवस्था छ. त्यसकारण अब चाहिँ पोषणमा यति घोषणा गर्ने कार्यक्रममा जान्छौँ. त्यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरकारवालाहरूलाई ठाउँ ठाउँमा बोलाउने, अभिमुखीकरण कार्यक्रमहरू दिने कार्यक्रमहरू चाहिँ गरिन्छ. तर मलाई धेरै ठुलो चुनौती चाहिँ हो जस्तो लाग्दैन कि अभिभावकले नै बुझ्नुपर्छ. अभिभावक सचेत भयो भने यो रैथाने बाली उत्पादन गर्ने कुरामा पनि उहाँहरू चाहिँ प्रोत्साहन गर्न सकिन्छ. गरिरहेको पनि छ, पालिकाले प्रोत्साहन पनि गरिरहेको छ. त्यसकारण चाहिँ यो रैथाने बाली चाहिँ पोषण खाद्यमा चाहिँ जोड्ने अभियानमा चाहिँ हामी पालिका चाहिँ सबै लागिरहेको अवस्था चाहिँ छ.
13: यो पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि पालिकाको ओडाहरूले के गर्दैछ भन्दा ओडाहरूको फरक फरक चाहिँ हुनसक्छ होइन. कुनै ओडाले अन्डा वितरण गर्ने, अनि कुनै ओडाले चाहिँ बिउहरू पनि दिने, अनि उनीहरू चाहिँ ग्रोथ मोनिटरिङको लागि जब स्वास्थ्य केन्द्रमा आउनुहुन्छ, त्यो स्वास्थ्य केन्द्रमा ग्रोथ मोनिटरिङको लागि आउँदाखेरि चाहिँ उनीहरूलाई नुन भयो, आइरन नुनहरू, अनि साबुन भयो, बालबालिका बच्चालाई नै आवश्यक पर्ने, 1000 दिनभित्रकै आमालाई आवश्यक पर्ने जस्तो नुन, घिउ, अन्डा, त्यो साबुन भयो, यस्तो सामग्रीहरू पनि थप वितरण गरेको चाहिँ छ. यो कार्यक्रममा चाहिँ पालिकाको छ.
3: यो कुराकानी सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं. आज हामीले पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकार र सरोकारवालाको भूमिकाको बारेमा कुराकानी गर्यौं. आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ.
5: साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ. हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ.
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट म दीपक आचार्य
5: अनि म सन्तोषी रावल
3: बिदा हुन्छौ. नमस्कार.

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: खाना प्रब्लम छैन हतार नै
2: हो आज
3: मेवाने भिजी
2: तारे मुई पिमा मिमानी मार्बलरी प्रिमा बीर बेसी सर मोबाइल गंगा आर्ट ग्यालरी या वो मैं आज
1: मै याम भीर तयार तड़ी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी भीर या वो मैं फारे तारे प्रे आनो सेदी
2: स गंगा आर्ट ग्यालरी तो बने आज
1: तर मी मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिङ लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
2: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
4: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमछुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9463601883।
6: ल है परमेश्वरी हामी अजन बाला मनुष्यले मान्छे गरी ल्याएको सत्सङ्ग गरेर
0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाजोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरकसा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देउता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीतहर नगरपालिका 8, झिङ्गे खोला, पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98400067।

0: गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेसन सेन्टर, विशेष सहर 8, नारायणी स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्नु भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98560-45-745।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463 78450 र 98241132।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: काठमाडौं उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी भएको छ। काठमाडौं उपत्यकाको अधिकतम तापक्रम वैशाख यताकै उच्च बिन्दुमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यसअघि असार 13 काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको तापक्रम त्यसभन्दा 0.6 डिग्री सेल्सियसले धेरै हो। काठमाडौंमा सबैभन्दा धेरै गर्मी प्री मनसून अवधिमा हुने गरेको भए पनि यो वर्ष मनसून अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढ़ेको मौसमविद ढकालले बताउनु भएको छ। यस वर्षको प्री मनसून अवधिमा जेठ 9 गते काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजोको 32.3 डिग्री सेल्सियस तापक्रम पनि जेठ 9 को तुलनामा 1.6 डिग्री सेल्सियसले धेरै रहेको छ। यसैबीच आज केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, साथै गर्मी बढ़ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढ़ेको हो। काठमाडौँ उपत्यका लगायत तराईका केही भागमा गर्मी आज पनि बढ़ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभयो। साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि भने पानी पर्ने क्रम केही ठाउँमा बढ़ने र बादल पनि लाग्ने भएकोले तुलनात्मक रूपमा गर्मी भने कम हुँदै जाने अनुमान छ। मनसून केही कमजोर भई धेरै जसो ठाउँमा पानी पर्न रोकिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय शाखा लाजिमपाट काठमाडौँले गएको साउन 1 गतेदेखि 15 गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ। उहाँले 10 लाख रूपियाँ पुरस्कार जित्नु भएको हो। त्यसै गरी 1 लाख रूपियाँ विजेता उपभोक्ता पुरस्कारतर्फबाट अरू 13 जना अनिसा फौजदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुन कुमार नेउपाने, सपना नेउपाने खरेल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनवार, प्रवीण कणेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ हुनुहुन्छ। विजेता उपभोक्ता मध्ये 2 कुपनको विषयमा थप छानबिन गर्नुपर्ने भएकोले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन 22 गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो। वरिष्ठ साहित्यकार, भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा शोक विदा दिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज 1 दिन शोक विदा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। आज दुर्लभ खगरा सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसहित एसियाका धेरै जसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1999 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खगरास ग्रहणको मार्गमा झण्डै 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकोले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनट भन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि 2 मिनट भन्दा केही बढ़ी पनि रहन सक्छ। सूर्यग्रहण नदेखिने क्षेत्रमा यसलाई बार्न नपर्ने समेत मान्यता छ। अब विदेशको खबर। यमनको लाल सागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौं माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको छ। इन्धन र डुंगा भाड़ा महँगो हुनुका साथै समुद्रमा गोली चल्ने, समुद्री खानी विस्फोट हुने र विभिन्न समूहले माछा मार्न प्रतिबन्ध लगाउने गरेका कारण पनि माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा परेको अल जजिराको खबरमा उल्लेख छ। युद्धका कारण यमनको माछा मार्ने उद्योगमा पनि ठूलो रूपमा प्रभावित भएको छ। सन् 2018 एक अध्ययन अनुसार यस क्षेत्रबाट हुने माछा निर्यात झण्डै 70% घटेको छ। सन् 2015 यमनमा युद्ध शुरू भए यता समुद्रमा माछा मार्ने काम जोखिमपूर्ण बनेको छ। माझीहरूका अनुसार हुथी विद्रोही र सरकार समर्थक दुवै पक्षले विभिन्न समयमा समुद्रमा जान प्रतिबन्ध लगाउने गरेका छन्। समुद्री खानीका कारण पनि उनीहरूको ज्यान जोखिममा परेको छ। अब खेल खबर। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा प्रतियोगिता आउँदो भदौ 29 31 सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले 5,555 युरो अर्थात झण्डै 9,65,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उपविजेतालाई 2,555 युरो अर्थात करिब 4,45,000 रूपियाँ प्रदान गरिनेछ। प्रतियोगिताको ब्रान्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाड़ी विनोद भण्डारी रहेका छन्। चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा रासोपाका 182 सांसद, तर हिजो गणपूरक संख्या नै पुगेन। प्रदेश सरकार गठन र मन्त्रालय भागबण्डा विधिबारे ओली प्रचण्डको 5 बुधे निर्देशन। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विभिन्न 6 व्यवसाय तथा युवा उद्यमीलाई पुरस्कृत गरिने। काठमाडौँ उपत्यकामा हिजो यस वर्षकै उच्च गर्मी, आज केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा पनि गर्मी पर्ने। यमनको लाल सागरमा युद्धका कारण माझीहरूको रोजगारी र जीविकोपार्जन संकटमा 30,000 भन्दा धेरै माझी प्रभावित हुँदा माछा निर्यात झण्डै 70% घट्यो। र पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी10 क्रिकेट प्रतियोगिता हुने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: ओहो, हेर सर, टाढैको साइत हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
0: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला तुम्ही?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 9842618202 र 9804039789।
4: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ।
5: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेर सर,
2: टाढैको साइत हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
5: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-463-78-450 र 98-24-11-10-32।
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
8: कामने रोग,
7: बौलाउने रोग,
8: ढल्ने रोग,
7: मूर्छा पर्ने,
8: सपना नराम्रो देख्ने,
7: डराउने,
8: रिस उठ्ने,
7: तर्सिने,
8: खान मन नलाग्ने,
7: चिलाउने,
8: ऐठन गर्ने,
7: कम्मर दुख्ने,
8: हात खुट्टा पोल्ने,
7: चपाउने,
8: हात खुट्टा दुख्ने वा सुन्निने,
7: ज्यान करकर खाने,
8: महिनावारी गडबडी,
7: बाझोपन,
8: छारे रोग,
7: प्रेसर,
8: सुगर,
7: प्यारालाइसिस,
8: दम,
7: खोकी, टोकेको निलो दाम,
8: मान्छे हराएको,
7: सामान हराएको,
8: टुनामुना लागेको,
7: मेलमिलाप गर्न पर्ने,
8: दाँत दुखेको,
7: बिगार परेको,
8: पैसा फसेको,
7: रक्सी छुटाउने,
8: घर बाँध्ने,
7: पिनाश भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: सत्रु नष्ट गर्ने,
8: बाथ रोग,
7: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
8: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
9: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमजुङ। कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68 र 98-21-57-56-36। 98 21 56 36।
7: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाल सहितका देशमा राजनैतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष, रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
2: समस्या के हो त्यो समस्यालाई हामीले स्वीकार गर्नुपर्छ। दोस्रो, आज यो गर्छौ, एक हप्तामा यो गर्छौ र 10 दिनमा यो गर्छौ भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्छ।
0: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
1: कोशी प्रदेशमा काँग्रेसका मन्त्रीहरूको राजीनामा, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन, लुम्बिनी मुख्यमन्त्रीले भदौ 1 गते विश्वासको मत लिने।
0: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 नाघ्यो, 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
1: एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग, भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल, बंगलादेश र श्रीलंकामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले आज सार्वजनिक गरेको ग्लोबल इम्प्लोयमेन्ट ट्रेण्ड्स फर युथ 2026 प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदन अनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाका कारण विश्वभरका युवामा निराशा बढ़ेको छ। नेपाल जस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा 10 मध्ये 9 युवा न्यून आय र सामाजिक सुरक्षा विहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। छिमेकी देश भारत सहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढ़े पनि त्यही अनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ। सन् 2025 विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ, जुन 6,70,00,000 बेरोजगारी युवा बराबर हो। यस्तै केन्यामा भएका जीएनजी प्रदर्शनहरूदेखि दक्षिण एसियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाहरूको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओ

0: को छहर्ष पछिल्लो समय कृत्रिम बुद्धिमत्ता एआई का कारण मध्यम सिप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन पनि कठिन बनेको छ। आईएलओका महानिर्देशक गिल्बर्ट एफ हाउङबोले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सृजना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनु भएको छ।
1: यसैबीच पछिल्लो समय युवा पुस्तामा मानसिक स्वास्थ्य समस्याहरू दिन प्रतिदिन बढ़िरहेका छन्। समाजले मानसिक समस्यालाई नकारात्मक रूपमा हेर्ने भएकोले युवाहरू अझै पनि मलाई मानसिक तनाव वा समस्या छ भनेर भन्न रूचाउँदैनन्। नेपालमा उपलब्ध तथ्याङ्कले किशोर अवस्थामै मानसिक स्वास्थ्य सामान्य समस्या देखिने, एक्लोपन र तनाव रहने तथा आत्महत्या सम्बन्धी विचारसम्ममा पुग्ने गरेको देखाउँछ। अझ सबैभन्दा ठूलो चुनौती भनेको समस्या पहिचान र उपचारमा ढिलाइ हो। युवा अवस्थामा देखिने तनाव लगायतको मानसिक समस्याको पहिचान र व्यवस्थापनका बारेमा साथी सम्झना महर्जनले त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मनोविद पदमराज जोशीसँग कुराकानी गर्नुभएको छ।
2: जनरल लाइफमा भइरहेको दबाव परिवर्तन या कठिन परिस्थितिप्रति हाम्रो शरीर र मनले दिने जुन स्वाभाविक प्रक्रिया हो त्यसलाई हामी तनाव भन्छौँ। जस्तो परीक्षा आयो, रोजगारीको चिन्ता, भविष्यको अन्तका पारिवारिक समस्या, तर त्यस्तै दैनिक जीवनका कुराहरूले गर्दाखेरि मानसिक समस्यामा असर परिरहेको हुन्छ। त्यसकारणले युवाहरूमा विशेष गरी यो तनाव उत्पन्न हुन्छ। तर कहिलेकाहीँ हामीले तनाव भनेको सबै खराब चाहिँ हुँदैन, केही तनावले हामीलाई सक्रिय सजग गराएर चाहिँ आफ्नो कार्यप्रति केन्द्रित बनाउँछ। समस्या अत्यधिक हुन्छ, लामो समस्यामा रहन्छ, त्यसलाई चाहिँ दैनिक जीवनमा त्यसले असर गर्छ, त्यसलाई हामीले मानसिक समस्या या तनाव भनेर चाहिँ भन्न सक्छौँ।
3: अब विशेष गरेर जुन मानसिक समस्या अन्तर्गत नै पर्ने खालको तनाव चाहिँ मुख्य कारणहरू चाहिँ के हुन्?
2: सामान्य अवस्थामा हेरिरहँदाखेरि दैनिक जीवनमा हामीले भोगेका कुराहरूमा चाहिँ हाम्रो उद्देश्य पूर्ति भएन भने मान्छेलाई चाहिँ त्यो गोल सेटिङ नभयो भने समस्या आउँछ भनेर भन्छौँ। युवाहरूमा तनावका संकेतहरू के हुन् भनेर चाहिँ पहिचान गर्ने तरिका

0: गृहिणी होइन पेट सम्बन्धी समस्या आइरहेछ भनेपछि त्यसको चाहिँ मानसिक रूपमा पनि यी समस्याहरू आउँछन् भनेर चाहिँ उहाँहरूले बुझ्नु जरुरी हुन्छ। र भावनात्मकमा हेऱ्यो भने दैनिक बोलचालीको भाषा भन्दा छिटो रिस उठ्ने, छिट्टै चिन्ता लाग्ने, बेचेनी हुने या निराश हुने काम गरिरहेको छ भने त्यो उसको भावनात्मकमा असर परिरहेछ भनेर हामीले भन्छौँ। र त्यसले के गर्छ भने हाम्रो सोचाइ सम्बन्धी समस्याले आउँछ, केही गर्न सक्दिनँ, मेरो भविष्य बिग्रियो, सबै कुरा खराब छन्, मलाई कहिले राम्रो मान्दैन भन्ने खालका चाहिँ सङ्केतहरू देखाइरहन्छ, जसको कारणले व्यवहारगत कुराहरूमा एक्लै बस्ने, टाढा जाने, पढाइमा रुचि घट्ने होइन, अत्यधिक यो अहिले पछिल्लोमा हेऱ्यो भने मोबाइलहरू, सामाजिक सञ्जालहरू प्रयोग गर्ने र खानपिनमा परिवर्तन गर्ने, चुरोट रक्सी आदि इत्यादि सेवन गर्ने, यी व्यवहारहरू हामीले हेऱ्यो भने यी युवाहरूमा तनावका सङ्केत हुन् भनेर चाहिँ हामीले पहिचान गर्न सक्छौँ।
1: के सुझाव दिन चाहनुहुन्छ सामाजिक सञ्जालको प्रयोगलाई लिएर?
0: एकदमै सामाजिक सञ्जालमा हामीले सामाजिक सञ्जाल चलाइरहेछौँ या सामाजिक सञ्जालले हामीलाई चलाइरहेछ भन्ने खालको कुरामा प्रत्येक व्यक्तिले सोच्नु आज जरुरी छ। सामाजिक सञ्जाल पनि एउटा एडिक्सनको रूपमा अझ बढ़िरहेको छ, जहाँ चाहिँ परिणाममुखी र उत्पादनमुखी भन्दा पनि हामी के गरिरहेछौ भनेर थाहा नहुँदै 8-10 घण्टा त्यहाँ बिताइरहेको हामीले पाउँछौँ। यदि चाहिँ हामीले काम गरिरहेको कुराहरूको परिणाम उत्पादनमुखी र रचनात्मकमुखी छ भने त्यसलाई चाहिँ हामीले समस्या भन्दैनौँ, तर अहिले सामाजिक सञ्जालको एक किसिमको लत नै छ भनेर चाहिँ हामीले भन्न सक्छौँ। र सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि चाहिँ मेरो निन्द्रा, मेरो स्वास्थ्य, स्वस्थ खानपानमा कस्तो असर परिरहेछ भनेर चाहिँ युवाहरूले आफैलाई प्रश्न गर्नु जरुरी हुन्छ।
1: अहिले जुटिरहेका समस्याहरूबाट चाहिँ आफूलाई मुक्त गर्नको लागि चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
0: महत्वपूर्ण प्रश्न गर्नुभयो। आफैले पहिले प्रश्न सोध्ने आफैलाई कि मेरो तनावले मेरो निन्द्रा, पढाइ, काम सम्बन्ध या दैनिक जीवनमा असर गरिरहेको छ, त्यहाँ छैन भनेपछि सामान्य भयो हो भनेपछि त्यस पछाडि हामीले भन्नुपर्छ कि मलाई सबैभन्दा बढी तनाव दिने कुरा के हो, स्वयं व्यक्तिले थाहा पाउन सक्छ नि। त्यस कारण त्यसको समाधानको लागि म एउटा सानो प्रयास आज यो गर्छु, एक हप्तामा यो गर्छु र 10 दिनमा यो गर्छु भनेर चाहिँ हामीले एउटा योजना बनाउनु पर्ने हुन्छ। यदि त्यो योजनाले पनि काम गरेन त्यसपछि हामी मनोविज्ञका, मनोविमर्शकर्ता कहाँ जाने र सहयोग लिनलाई चाहिँ हिचकिचाउनु हुँदैन। मानसिक स्वास्थ्य जसलाई पनि हुन सक्छ, यो कमजोरी होइन, यसको समाधान हुन्छ र हामीले देखिरहेका हुन्छ कला खालको मानसिक रोगको पनि औषधिसँगै हामीले उपचार गरिरहेका हुन्छ।
2: उहाँहुन्थ्यो मनोविद पदमराज जोशी। फेरि पनि युवाहरूकै सन्दर्भ, आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभरि मनाइएको छ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्थाहरू निकाय बीच सहकारी र साझेदारी अभिवृद्धि गर्नुरहेको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि गर्न नसक्ने भाष्य बन्न सक्ने बताउनु भएको छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ।
3: सल्यानको वनगाड कुपिन्दे नगरपालिका एक अमरा नजिकै भेरी नदीमा जीप खस्दा 2 बेपत्ता भएका छन्। नदीमा गाड़ीसँगै बेपत्ता हुनेमा दाङ बस्दै आएका हेमराज बिसी र सिद्ध कुमाख गाउँपालिका 4 खलबहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार उहाँहरू जीप धनी र चालक हुनुहुन्थ्यो। दिउँसो सड़कबाट 50 मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जीपमा रहेका 4 मध्ये बनगाड़को पिण्डे नगरपालिका 1 आपखोली बस्ने वर्ष 29 प्रेम विक र 21 खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता व्यक्ति र जीपको खोजी गरिरहेको छ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।

0: 30 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल सहित देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष, युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बन्दै, युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउने सुझाव, सल्यानमा भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता लगायतका खबर प्रस्तुत गरे।
4: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालय पछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्योललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। यस व्यवस्थाले निवेदन भर्न प्रयोग हुने बिचौलियालाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ।
3: यसैबीच सरकारले 9 पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यसरी अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव हटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। नयाँ व्यवस्था अनुसार 6 उपसचिव र 46 शाखा अधिकृतको दरबन्दी भने थप भएको मन्त्रालयले जनाएको छ।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको 7 वार्षिक उत्सवको सन्दर्भ पारेर बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ। कम्पनीले चामल, दाल, तेल, चिनी र नुन सहित स्थानीय बाली, चिनो, कागुनो, फापर, सिमी लगायत खाद्य वस्तु बिक्री गर्दै आएको छ। यसैबीच कम्पनीले भोलिदेखि देशका 44 जिल्लामा 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 छूट पाउनेछन्।
3: काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। डिपोमा नाम दर्ता गराएर पालो पर्खेको उपभोक्ताले ग्यास पाउन 7 कुर्नुपर्ने बाध्यता छ। अहिले आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिन र बजार पूर्ण रूपमा सामान्य हुन झण्डै 1 लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने 1 आपूर्ति सहज हुने दावी गर्नुभयो। यसैबीच उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कालो बजारी गर्ने ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कार्यवाही गर्न निर्देशन दिनुभएको छ। समितिले आज सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफल कार्यक्रममा सभापति रहबर अन्सारीले कालो बजारी गर्ने जो कोहीलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई तत्काल सम्बोधन गरी आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले ग्यासको आपूर्ति तथा बिक्री वितरणका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभएको हो।
4: कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच गठबन्धन गर्न तीन बजे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेश सरकारमा रहेको चारजना मन्त्री र एक राज्य मन्त्रीले आज मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका छन्। आज राजीनामा दिएका मन्त्रीहरू कांग्रेस र एमाले बीच भएको सहमतिपछि दोस्रो पटक मन्त्री परिषद पुनः गठन गर्दा 2082 पुष 22 गते उनीहरू मन्त्री नियुक्त हुनुभएको थियो।
3: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीको मन्त्री परिषद बितेको दुई हप्तादेखि मन्त्री विहीन अवस्थामा छ। गएको 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागबण्ड मिलाउन सकस परिरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान रहेको छ। दुई हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन प्रभावित बनेको छ।
4: यसैबीच लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ।
3: नेकपा एमाले पुनर्जागरण अभियानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल निकास दिने सहितका माग राखेर पत्रचार गरेको छ। अभियानले 8 मुद्दे मागसहित अध्यक्ष ओलीलाई पत्रचार गरेको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्नुपर्ने अभियानको माग छ। पार्टीको साथ जोगाउन र नयाँ गति दिनका लागि तत्काल केन्द्रीय कमिटिको बैठक बोलाई पराजयको समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया थाल्न अभियानको माग रहेको छ। अभियानले यसअघि गठित कार्यदलले साथै प्रदेशका 13 क्लस्टरलाई सुझाव समेटेर तयार पारिसकेको पुनर्गठन प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटिमा पेश गरी सार्वजनिक गर्न माग गरेको छ।
4: नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षको भेलामा 6 प्रस्ताव पेश हुने भएका छन्। पछि शुक्रबारदेखि सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा शुरू हुने भेलाको उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाले गर्ने बताइएको छ। गएको फागुन 13 गते विदेश जानुभएका देउवा भोलि दिउँसो 12:30 काठमाडौँ आइपुग्ने तालिका छ। यसैबीच नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरूपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड़ दिँदै अर्को पक्षले उहाँको नाममा आफ्नो राजनैतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताउनु भएको हो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
5: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
5: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल। संपर्क 01 545 46 66।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशी को कनेक्शन
2: बाढी र डुबानबाट बच्न के गर्ने
0: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ
0: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं
0: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
0: अब बाँकी खबर आज विश्व हात्ती दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ हरेक वर्ष अगस्त 12 दिन विश्वभर हात्ती दिवस मनाउने गरिन्छ नेपालका हात्ती पाइने निकुञ्ज लगायत हात्ती सारमा कार्यक्रमको आयोजना गरिएको छ नेपालमा रहिथाने हात्तीको संख्या 320 हाराहारीमा भए पनि नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या 450 भन्दा धेरै रहेको अनुमान छ पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा मोरङ सुनसरी सप्तरी उदयपुर सिन्धुलीसम्म क्षति पुर्याउने गरेको छ नेपालमा रहिथाने हात्तीको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज हो हात्तीलाई वनस्पति र जलस्रोतको संरक्षण गर्ने जंगलको पारिस्थितिक प्रणालीलाई जीवित राख्ने प्रकृतिको इन्जिनियरका रूपमा समेत लिने गरिन्छ
3: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 28 जितपुरका 65 वर्षका मंगलले बोटेको ज्यान लिने बाघलाई समातेर खोरमा थुनिएको छ हिजो बिहान हिडडुलमा निस्किएका बोटे सम्पर्कविहीन भएपछि खोजी गर्दा राति हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा शव भेटिएको थियो शव बाघले आक्रमण गरेको अवस्थामा भेटिएपछि प्रहरी सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूको टोलीले तीव्र खोजी गरेको थियो त्यही क्षेत्रमा फेला परेको बाघलाई प्राविधिकहरूले डाटगढ़ी समातेर सौराहामा रहेको खोरमा थुनेका छन् निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो सँगै चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका बाघको संख्या 7 पुगेको छ
0: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डाक्टर महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असर बारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताउनु भएको छ राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ढकालले अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर दबाव नदिए जलवायु र पर्वतीय क्षेत्रमा हासिल भएका उपलब्धि धराशायी हुन सक्ने बताउनुभयो उहाँले राजनीतिक आर्थिक नागरिक समाज र संसदीय फोरम मार्फत यो मुद्दा उठाउँदै हिमाल संरक्षणमा लगानी बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले आउँदो नोभेम्बरमा टर्कीमा हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन COP31 लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीका राष्ट्रपतिबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभयो नेपालले COP31 जलवायु न्याय हानि नोक्सानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने तयारी गरेको छ
3: काठमाडौँको तीनकुने गैरीगाउँमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आज 674 जना बाल बालिकाले स्वर्णविन्दु प्राशन गरेका छन् बाल बालिकाको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको यस कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता र उत्साह देखिएको चिकित्सालयका प्रमुख डाक्टर रविन भूषालले जानकारी दिनुभयो चिकित्सालयले स्वर्णविन्दु प्राशनको अर्को सत्र आउँदो भदौ 23 गते सञ्चालन हुने जानकारी दिएको छ
0: बजार लगातार दोस्रो दिन स्थिर रहेको छ हिजो 2641.85 बिन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज 2642.40 बिन्दुमा पुगेर बन्द भएको हो आज बैंक फाइनान्स होटल तथा पर्यटन लगानी म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ आज 103 कम्पनीको शेयर बढ़ेकोमा 165 घटेको छ यस्तै 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन आज कारोबार रकममा घटेको छ हिजो 4.11 अर्ब करोड़को कारोबार भएकोमा आज 348 कम्पनीको 87 लाख कित्ता शेयर 3.53 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ
3: नेपाल दर्पणमा अब विदेशका खबर लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 जनामा आएको छ कंगोमा 3 महिना अघि इबोला भाइरसको प्रकोप घोषणा भएको थियो पछिल्लो 3 हप्तामा कम्तीमा 1000 जनाको ज्यान गएको र भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ हिजोसम्म कंगोमा 5 प्रान्तमा 4381 जनामा इबोला संक्रमण पुष्टि भएकोमा 2011 जनाको ज्यान गइसकेको छ यसैबीच अन्तर्राष्ट्रिय अधिकारीहरूले कंगोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको घोषणा गरेको छ। यो प्रयासलाई युनिसेफ, विश्व खाद्य कार्यक्रम लगायत मानवीय साझेदारले त्यहाँको स्वास्थ्य मन्त्रालयले समर्थन गरेको छ। इबोला भाइरसबाट सर्ने एक प्रकारको रोग हो। उच्च मृत्युदर भएको यो रोगलाई रोक्न उपचार गर्न कुनै खोप वा विशेष उपचार स्वीकृत भएको छैन।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको हो।
3: नेपाल दर्पणमा अब खेल खबर। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले आज परिमार्जन गरेको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसरी नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ।
0: र भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले आज संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेको हुन्। टी20 श्रृंखलाको 3 खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नेपाल सहितका देशमा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव रहेको आईएलओको निष्कर्ष। रोजगारीमा प्रवेश पाउन कठिन बन्दै युवाहरूमा मानसिक समस्या बढ्दो, समस्या स्वीकारेर योजना बनाउन सुझाव।
3: अब देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको, सेवाग्राहीको झन्झट घट्ने विश्वास, ग्यासको अभाव कायमै, समस्या समाधान गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन।
0: कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको 16 दिनसम्म मन्त्रीविहीन। लुम्बिनीका मुख्यमन्त्रीले भदौ 1 विश्वासको मत लिने।
3: कंगोमा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या 2000 जना नाघियो। 4000 भन्दा धेरैमा संक्रमण पुष्टि।
0: र एसीसी प्रिमियम कपमा नेपालको पहिलो खेल बहराइनसँग। भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश देवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौँ।
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
3: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
4: जाने स्थानहरू
2: बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
3: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, सेरा फिल्म हल चौक, लमजुङ।
3: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
4: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।
5: जो चाहे हम चाहे वो भूमि को पाए।
6: ओ भारे खाना प्रलो छैन हतार नै र हो याछु
7: मेवाने बछिजी तारे मुई पिबा मेमामी मार्वलरी प्रिमा बिरा देसी सर मोबा गंगा आर्ट ग्यालरी याबो मय बाछु
6: मै याम बिरा तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी भिर याव मैलो फारे तारे प्रे यान सेदी
7: स गंगा आर्ट ग्यालरी तोत बनेर आछौ
6: तर मि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो सालसी ब्याज दे माया चिलो भनेम्रो
7: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
8: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिन्ह, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
9: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक, लमसुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 06651-33387, मोबाइल नम्बर 98462-46648 र 98463-01883।
10: कार्यक्रम स्वास्थ्य सरोकार।
11: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
10: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
11: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। आत्मनिर्भर बनाउन लमजुङमा 47 जनालाई एडभान्स फेसन डिजाइन तालिम प्रदान। सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्न वक्ताहरूको जोड। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सुन्दर बजारमा वृक्षारोपण, युवा स्वयंसेवकद्वारा सकारात्मक अभियानलाई निरन्तरता। व्यवसाय दर्ता गर्न जल विद्युत आयोजनालाई खुला सुथर, गाउँपालिकाको निर्देशन, उत्पादन क्षमताको आधारमा व्यवसाय दर्ता तथा नवीकरण शुल्क निर्धारण। सार्वजनिक सेवाग्राहीकी घर दैलोमा पुर्याउने उद्देश्यले मध्य नेपाल नगरपालिकाले पोखरामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने। र बेसी शहरमा सामुदायिक विद्यालयका किशोर किशोरीहरूलाई मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, डिजिटल लत तथा सुहेरचाह लगायतका विषयमा अन्तर्क्रिया।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। लमजुङमा 47 जनालाई 7 दिने एडभान्स फेसन डिजाइन तालिम प्रदान गरिएको छ। नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघको प्राविधिक सहयोग, राष्ट्रिय महिला उद्यमी समितिको गण्डकी प्रदेशको मूल व्यवस्थापन तथा लमजुङ जिल्ला महिला उद्यमी समितिको समन्वयमा सो तालिम प्रदान गरिएको हो। तालिममा ग्रामीण सामुदायिक विकास केन्द्र RCDC लमजुङको आर्थिक सहयोग थियो। श्रावण 21 गतेदेखि शुरू भएको तालिमको बुधबार नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष गणेश बरालको प्रमुख अतिथितामा समापन गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले व्यवसाय प्रवर्धन गर्नका लागि सिकेको सिपलाई निरन्तरतासँगै त्यसलाई प्रस्तुत पनि गर्नुपर्नेमा जोड़ दिनुभयो। व्यक्तिका लागि संगठन र संगठनका लागि व्यक्ति आवश्यक रहने बताउनुभयो। उहाँका अनुसार हाल महासंघ अन्तर्गत 57 वटा जिल्लामा जिल्ला समिति गठन भइसकेको छ। कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण अधिकारीले एकतामा बल हुने उल्लेख गर्दै महिला उद्यमी समितिमा आबद्ध भई एकताबद्ध हुन आग्रह गर्नुभयो। यस्तै बेसी शहर नगरपालिका उडा नम्बर 8 की वडा अध्यक्ष पवित्र थापा राणाले समय र अवसरलाई सदुपयोग गर्न जान्नुपर्ने बताउनुभयो। समयको माग र संस्कृतिलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्नेमा उहाँको जोड़ छ। राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेश संयोजक ममता बस्यालले लमजुङमा फेसन डिजाइन तथा सिलाई व्यवसायमा आबद्ध महिलाहरूलाई समय अनुसार प्रतिस्पर्धी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। आफूले सिकेको सिपलाई व्यवसायमा परिणत गरेर आफू पनि उद्यमशील बन्न र अरूलाई पनि रोजगार प्रदान गर्न उहाँको आग्रह छ। यस्तै लमजुङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले लमजुङ जिल्ला उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तर्गत युवा तथा महिलाहरूलाई थुप्रै तालिम प्रदान गरिसकेको बताउनुभयो। स्थानीय निकाय र सामाजिक संघ संस्थाहरूले थुप्रै सिपमूलक तालिमहरू दिइरहेको बताउँदै तालिम लिइसकेकाहरूले अहिले के गरिरहेका छन् भनी खोजी गर्न जरूरी रहेको उहाँको भनाइ छ। तालिममा मात्रै सीमित हुने क्रम बढ़िरहेको बताउँदै त्यस्तो नगर्न र सिकेको सिपलाई निरन्तरता दिन उहाँको आग्रह छ। नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य कृष्ण केसीले वर्षेनी यस्ता तालिमहरू आयोजना गर्नुपर्ने तथा फेसन डिजाइन प्रतियोगिताहरू सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। लमजुङ महिला उद्यमी समिति तनहुकी अध्यक्ष महिला उद्यमी समिति तनहुकी अध्यक्ष बसन्ती जोशीले टिकटक युट्यूब लगायत सामाजिक सञ्जाल प्लेटफर्मबाट पनि नयाँ नयाँ डिजाइन बनाउन सकिने उल्लेख गर्नुभयो। सिकेको सिपबाट व्यवसाय शुरू गर्दा आफ्नो खर्चका लागि आफै कमाउन सक्ने र घरमा अरूसँग भर पर्नु नपर्ने बताउनुभयो। नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघ जिल्ला समन्वय समिति चेतवनका अध्यक्ष रामबाबु पुडासैनीले तालिम पश्चात डिजाइन गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गर्दै आफ्नै डिजाइन गरेर आफ्नै ब्राण्ड स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। तालिम सकिएपछि सिकाइ नसकिने बरू वास्तविक डिजाइन यात्रा शुरू हुने बताउँदै अब महिलाहरू जागिर खोज्ने होइन जागिर दिन सक्ने भन्नुपर्नेमा उहाँको जोड़ छ। लमजुङ समिति सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो। प्रशिक्षार्थी गोमा थापाले आफू सक्षम हुँदा समाजले मात्र होइन घर परिवारले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा नै परिवर्तन हुने उल्लेख गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड़ दिनुभयो। अर्का प्रशिक्षार्थी खातुन मियाले आफूलाई मन परेको डिजाइनको कपड़ा सिलाउन सक्ने भएको भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा प्रशिक्षक मनु थापा नेपाल कपड़ा तथा सिलाई व्यवसाय जिल्ला समिति तनहुका अध्यक्ष राजेन्द्र परियार तामाङ घेदुङ बेसी शहर इकाईका अध्यक्ष होमराज तामाङ आरसीडीसीका अडिटर सुशीला पोखरेल लगायतले बोल्नु भएको थियो। तालिम समापनको अवसरमा सबैभन्दा आकर्षक डिजाइन गर्ने प्रथम विष्णु बहादुर दर्जी द्वितीय हुन सफल रेखा गुरूङ र तृतीय हुन सफल सन्तोषी नेपालीलाई पुरस्कृत समेत गरिएको थियो। लमजुङ जिल्ला महिला उद्यमी समितिकी अध्यक्ष यम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य पवित्रा परियार र स्वागत सचिव रोशनी अर्यालले गर्नुभएको थियो। अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा लमजुङको सुन्दर बजार नगरपालिका उडा नम्बर 7 पाउदीमा वृक्षारोपण गरिएको छ। युवा सहभागिता वातावरण संरक्षण र सकारात्मक सामाजिक रूपान्तरण भन्ने सन्देशका साथ नेपाल चेन्ज मेकर्समा आबद्ध युवा स्वयंसेवकहरूले कार्यक्रम आयोजना गरेका हुन्। नेपाल चेन्ज मेकर्सका संस्थापक अध्यक्ष आयुष ओलियाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्थानीय समुदाय सुरक्षा निकाय वन कार्यालय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा पाउँदी प्रहरी चौकीका प्रमुख सुखबहादुर थापा दोभान एकता युवा क्लबका अध्यक्ष शुक्रबहादुर अधिकारी सब डिभिजन वन कार्यालय सुन्दर बजारका कार्यालय प्रमुख रेशम जीसी नेपाल चेन्ज मेकर्सका सक्रिय सदस्यहरू स्पर्श थापा र प्रतिमा नराल लगायत स्थानीय युवाहरू सहभागी भएका थिए। वृक्षारोपण कार्यक्रम सुन्दर बजार 7 स्थित कर्मदान नदी किनारमा रहेको 108 फीट अग्लो शिव मूर्तिको परिसरमा आयोजना गरिएको थियो। धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त स्थानलाई हरियाली र वातावरण मैत्री बनाउने उद्देश्यले करिब 35 वटा धुपीका बिरूवा रोपिएको आयोजकले जनाएको छ। कार्यक्रमका लागि आवश्यक बिरूवा सुन्दर बजार सब डिभिजन वन कार्यालयले सौजन्य स्वरूप उपलब्ध गराएको थियो। कार्यक्रममा बोल्दै संयोजक आयुष ओलियाले युवा शक्ति समाज परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै वातावरण संरक्षण सामाजिक उत्तरदायित्व र नागरिक सचेतनाका क्षेत्रमा युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाल चेन्ज मेकर्सले विगतदेखि नै जिल्लाका विभिन्न स्थानमा सरसफाई अभियान वृक्षारोपण सार्वजनिक स्थल संरक्षण तथा सड़कमा रहेका बेसहारा कुकुरलाई खाना खुवाउने जस्ता मानवीय र सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो। ओलियाका अनुसार नेपाल चेन्ज मेकर्सले हालसम्म रायनास नगरपालिका र सुन्दर बजार नगरपालिकाका विभिन्न 21 स्थानमा सकारात्मक रचनात्मक तथा जनचेतनामूलक अभियान सञ्चालन गरिसकेको छ। वातावरण संरक्षण स्वास्थ्य सचेतना सामाजिक सद्भाव सार्वजनिक सम्पत्तिको संरक्षण र युवामा स्वयंसेवक भावना विकास गर्ने उद्देश्यले यी अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले युवा स्वयंसेवकहरूको सक्रियताको प्रशंसा गर्दै यस्ता अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने धारणा व्यक्त गरेका थिए। धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणसँगै नदी किनार क्षेत्रमा हरियाली विस्तार गर्न वृक्षारोपण कार्यक्रम उपयोगी हुने उनीहरूको विश्वास थियो। पाउँदी प्रहरी चौकीका प्रमुख सुखबहादुर थापाले युवाहरूको रचनात्मक सहभागिताले समाजमा सकारात्मक ऊर्जा सृजना हुने बताउँदै वातावरण संरक्षणसँग सम्बन्धित अभियानमा सुरक्षा निकायको सहयोग रहने उल्लेख गर्नुभयो। त्यसै गरी वन कार्यालय प्रमुख रेशम जीसीले वृक्षरोपण मात्र पर्याप्त नभई विरूवाको संरक्षण र नियमित हेरचाह पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। नेपाल चेन्ज मेकर्सले आगामी दिनमा पनि वातावरण संरक्षण, सामाजिक सेवा, युवा सशक्तिकरण तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। संस्थापक अध्यक्ष ओलियाले सकारात्मक परिवर्तन घर, टोल र समुदायबाट शुरू हुन्छ भन्दै युवालाई सामाजिक उत्तरदायित्वप्रति सचेत रहन आह्वान गर्नुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्पन्न यस वृक्षरोपण कार्यक्रमले युवा नेतृत्व, वातावरणीय जिम्मेवारी र सामुदायिक सहभागिताको सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्। आयोजकका अनुसार रोपिएका विरूवाको संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै नियमित अनुगमन तथा हेरचाहको व्यवस्था समेत गरिनेछ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045735।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भएँ।
8: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्जुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
9: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
12: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
13: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
12: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
13: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउ न।
14: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
15: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
16: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दीपा सुनचाँदी पसल, विश्वह नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
17: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको कोलासोथर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजनालाई अनिवार्य रूपमा व्यवसाय दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको छ। गाउँपालिकाले आर्थिक ऐन 2083 अनुसूची 11 अनुसार जलविद्युत आयोजनाका लागि उत्पादन क्षमताको आधारमा व्यवसाय दर्ता तथा नवीकरण शुल्क समेत तोकेको जनाएको छ। गाउँपालिकाले जारी गरेको सूचना अनुसार 1 MW उत्पादन भएका जलविद्युत आयोजनाले वार्षिक 10,000 रूपियाँ व्यवसाय दर्ता तथा नवीकरण शुल्क तिर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले बताउनुभयो। उहाँका अनुसार 1 देखि 5 MW आयोजनाका लागि 25,000 रूपियाँ, 5 देखि 30 MW आयोजनाका लागि 50,000 रूपियाँ र 30 MW भन्दा बढ़ी उत्पादन क्षमता भएका आयोजनाका लागि 1,00,000 रूपियाँ शुल्क तोकिएको छ। कोलासोथर गाउँपालिकाभित्र सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजनाले कम्पनी दर्ता प्रमाणपत्र, विस्तृत आयोजना प्रतिवेदन वा डीपीआर, इजाजत पत्र, नियमावली, प्यान तथा भ्याट दर्ता प्रमाणपत्र लगायत आवश्यक कागजात सहित गाउँपालिकाको राजस्व शाखामा व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्ने सूचनामा उल्लेख छ। गाउँपालिकाले तोकिएको समयभित्र व्यवसाय दर्ता तथा नवीकरण नगरे प्रचलित कानून अनुसार गाउँपालिकाको नियम अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइने समेत जनाएको छ। कोलासोथर गाउँपालिकाले भुजुङ हाइड्रो पावर कम्पनी लिमिटेडको 7.5 MW, मिदिम 1 जलविद्युत आयोजनाको 13.424 MW, मध्य फिदिम हाइड्रो पावर कम्पनीको 4.8 MW र विन्ध्यवासिनी हाइड्रो पावर विकास कम्पनीको रूदी बी 6 आयोजना सहित गाउँपालिका क्षेत्रमा रहेका सबै सञ्चालित तथा निर्माणाधीन आयोजनालाई व्यवसाय दर्ता तथा नवीकरण गर्न भनेको हो। गाउँपालिकाले यो व्यवस्था आर्थिक ऐन 2083 बमोजिम लागू गरिएको जनाएको छ। लमजुङको मध्य नेपाल नगरपालिकाले पोखरा महानगरपालिका तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नगरवासी र सेवाग्राहीलाई लक्षित गरी एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाले सार्वजनिक सेवा सहज सरल र छिटो छरितो रूपमा सेवाग्राही के घर दैलोमा पुर्याउने उद्देश्यले पोखराको डुडुवा तमु समाजको भवन लोकप्रिय टोलमा घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेको हो। नगरपालिकाका अनुसार शिविर आगामी भदौ 3 गतेदेखि भदौ 7 गतेसम्म सञ्चालन हुनेछ। शिविरबाट सामाजिक सुरक्षा भत्ता, परिचय पत्र नवीकरण, व्यक्तिगत घटना दर्ता, राजस्व संकलन तथा ओडाबाट प्रदान गरिने सिफारिश लगायतको सेवा उपलब्ध गराइने नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले बताउनुभयो। उहाँका अनुसार शिविरमा सम्पत्ति कर र मालपोत सम्बन्धी राजस्व संकलनको सेवा पनि शिविरबाटै प्रदान गरिनेछ। सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन नगरपालिकाले विभिन्न शाखाका कर्मचारीलाई शिविरमा खटाउनेछ। शिविरमा आन्तरिक लेखा परीक्षक, अधिकृत विकास सुवेदी, एमआईएस अपरेटर प्रकाश खनाल, कम्प्यूटर अपरेटर अनिल कुंवर र वडा सचिव संजय कुमार शाह खटिने नगरपालिकाले जनाएको छ। मध्य नेपाल नगरपालिकाले पोखरा तथा आसपासको क्षेत्रमा बसोबास गर्ने आफ्ना नगरवासीलाई शिविरबाट उपलब्ध हुने सेवाको लाभ लिन आग्रह गरेको छ। बेसी शहर नगरपालिका सामुदायिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूलाई लक्षित गरी विद्यालय स्तरीय समूहगत मनोसामाजिक परामर्श सञ्चालन गरिएको छ। किशोर अवस्थामा देखिन सक्ने मानसिक भावनात्मक तथा सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्दै विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। साउन 20 गते लमजुङ माध्यमिक विद्यालय तथा साउन 21 गते लोकराज आदर्श माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, बाल विवाहका असर, डिजिटल लत तथा सो हेरचाह लगायतको विषयमा अन्तर्क्रियात्मक छलफल, प्रश्नोत्तर, अनुभव आदान प्रदान तथा व्यवहारिक अभ्यास गरिएको थियो। विद्यार्थीहरूलाई आफ्ना भावना तथा समस्या सुरक्षित र सहज रूपमा अभिव्यक्त गर्न प्रोत्साहित गरिएको थियो। कार्यक्रमबाट विद्यार्थीहरूमा मानसिक स्वास्थ्य सम्बन्धी सकारात्मक बुझाई, तनाव व्यवस्थापनका आधारभूत सिप, सो हेरचाह तथा सकारात्मक व्यवहार विकासमा सहयोग पुगेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आत्मनिर्भर बनाउन लमजुङ मास्टर 40 जनालाई एडभान्स फेसन डिजाइन तालिम प्रदान। सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्न वक्ताहरूको जोड। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सुन्दर बजारमा वृक्षारोपण, युवा स्वयंसेवकद्वारा सकारात्मक अभियानलाई निरन्तरता। व्यवसाय दर्ता गर्न जल विद्युत आयोजनालाई खोला सुथार गाउँपालिकाको निर्देशन। उत्पादन क्षमताको आधारमा व्यवसाय दर्ता तथा नवीकरण शुल्क निर्धारण। सार्वजनिक सेवा ग्राहकी घर दैलोमा पुर्याउने उद्देश्यले मध्य नेपालले पोखरामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने। र बेसी शहरमा सामुदायिक विद्यालयका किशोर किशोरीलाई मनोसामाजिक परामर्श प्रदान। मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, डिजिटल लत तथा सो हेरचाह लगायतको विषयमा अन्तर्क्रिया। हवस्त, यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
18: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।
19: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
20: ल ल आए बहिनी, किन होला?
19: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
20: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
19: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउण्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
21: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46 257 र 98 40 067 787।
22: अहिले बेलुकीको 7 बज्यो।
18: शान्ति र विकासका लागि हाम्रो आवाज।
23: रेडियो चौतारी 91.4 MHz।
24: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

नमस्कार प्रिय श्रोता, आज हामी तपाईँको बीच एउटा बेग्लै प्रस्तुति लिएर उपस्थित भइसकेका छौँ। पक्कै पनि यो प्रस्तुति स्वीकार्य हुन्छ होला हामी आशावादी छौँ। आजको यो नवीनतम श्रृंखलामा हामी एचआईभी एड्स सम्बन्धी चेतनामूलक कार्यक्रम जागृति प्रस्तुत गर्न गइरहेका छौँ। अभाव, गरीबी र विपन्नताले विदेशमै पढ्ने युवा युवतीले बेहोर्नु परेको समस्या होस् वा विभिन्न प्रलोभन र परिबन्धनमा पनि बेचिने चेलीबेटीहरूको दर्दनाक कथा आज एचआईभी एड्स भित्राउने माध्यम बनेको छ। यस अंकमा हामीले यस्तै यस्तै घटना प्रति घटना र यसबाट उत्पन्न हुने परिणामहरूलाई संगालेर तयार गरिएको रेडियो नाटक समावेश गरेका छौं। आशा छ यस अंकले यहाँलाई यथेष्ट मनोरञ्जन दिनुका साथै केही महत्वपूर्ण सन्देश प्रदान गर्नेछ। नाटक लेखन सुशैली कला समूह, पञ्चनगर, नवलपरासी।

0: जीवनमा जाग्यो रक्सी त कति खाइयो खाइयो, अब ठुल्ठुलो बोतलमा खाइन्थ्यो र पनि लाग्दैन थियो। जाब गिलासमा खाएको चामलको झोल के छुनु।
1: ओहो काका नमस्ते।
0: नमस्ते नमस्ते।
1: के हो काका एका बिहानी चुस्की मारेर बाटो सबै मेरै हो भन्दै हिँड्नु भएको छ नि?
0: अब के गर्नु बाबु, लागेको बानी कहाँ जाने, फेरि पल्टनदेखि नै खाँदै आएको, यसो नलगाई त चल्नै सकिन्न के।
1: नखाइ हुँदैन भने पनि के यो एका बिहानी खानु पर्छ र बुढा?
0: तँलाई यो मन पर्दैन भन्ने त मलाई थाहा थियो क्या, अब फेरि के गर्ने त। अब म बुढो मान्छे खाने बानी लाइहाल्यो, नखरा बरु कता हिँड्ने बाबु त।
1: कता हुनु नि, बाख्रालाई डाले घाँस काट्नु पर्थ्यो कि भनेर।
0: ए घाँस लिन हिँडेको, त्यसो भए हाम्रो झिन्कीलाई पनि लैजान, हाम्रा पनि बाख्रालाई घाँस छैनन् जस्तो त हुँदैन।
1: ल ल लैजान्छु। अनि तपाईँ कता हिँड्नु भएको त?
0: अब कहाँ हुनु, अब मेरो त्यहाँ सानो तिनो व्यवहार छ, यसो पुगेर आउँछु के।
1: सानो तिनो व्यवहार छ कि नपुगेर थप्न हिँड्नु भएको?
0: बढी जान्दिन हो है त होइन, पल्टनको मान्छे हुँ, अब बुढो मान्छेलाई जिस्काउँदै रहेछ।
1: जिस्काएको र बुढा, सम्झाएको पो त।
0: ल ल ल जे सुकै गर, म गएँ है। ए ए धनी धनी, झुन्किरलाई पनि लैजा है घाँस काट्न।
1: ल ल झुन्किरलाई लैजान पनि बुढाले भन्न पर्छ र, झुन्किर नभए त घाँस कहाँ काटिन्छ र। अहिले पल्टनको धाक दिन्छ बुढो, पछि चोचिरो भएर ज्वाइँ बनाउँदा पल्ला साल पाउँछ।
2: जानलाई सन्चो छैन, घरको कामले भने कहिले छोड्नु होइन।
3: आमा ए आमा,
2: किन हो भन्छु फेरि आमा?
3: म घाँस काट्ने नि है।
2: के को एक्लै घाँस काट्न जान्छु बरु, अहिले धनी आउला नभए अहिले माइलीहरू सन्चै कहाँ हुन्छ।
3: त्यो बाटो प्या प्या गरेर मर्न आँटिसक्यो, नजिकै गएर यसो एक भारी जति ल्याउँछु के।
2: मरे मरोस्, तैँले मात्र कति टाउको दुखाउँछेस्, मलाई सन्चो नभएको कति दिन भइसकेको। तेरो बुवालाई केही वास्ता छैन, खालि जाँड धुन पाए हुन्छ। सन्चो नभएको जानेपछि यसो घरको सहयोग गरिदिए पनि त हुन्थ्यो नि, कति मति बिग्रेको।
1: के हो काकी, नाक बजाइछौ सन्चो छैन कि क्या हो?
2: त्यस्तै भन्न पर्यो, म रोगीलाई कहिले सन्चोले छोड्थ्यो, एउटा न एउटा रोगले छोड्नै होइन।
1: कति भयो र सन्चो नभएको?
2: त्यस्तै हप्ता 10 दिन जति भयो। यो तल्लो पेट दुख्छ, पिसाब पोलेर आउँछ, शरीर त्यस्तै झम्म बनाउँछ।
1: त्यसो भए एकचोटि स्वयंसेविका दिदीसँग सल्लाह गरेर जचाउन जानु पर्यो, सधैँ रोग पालेर कति साध्य हुन्छ र।
2: जचाउने त हो, घोटेर खाने पैसा छैन, केले जचाउनु।
1: काकी हामी अहिले जान्छौ, तपाईँ स्वयंसेविका दिदीसँग सल्लाह गरेर अस्पताल जानु, यो पैसा पनि राख्नु, हिजो दुधको पैसा पाएको थिएँ, नपुगे फेरि भन्नु होला।
2: तेरो ऋण पनि कति खानु थाले,
1: सके तिर नसके नतिर, आखि हामी छिमेकी भनेको मर्दा पर्दा काम लाग्ने त हो। ल हामी घाँस काट्ने गयौँ, हिँड जाउँ फेरि।
2: छिटो घाँस काटेर आउनु है, धेरै टाढा पनि जानु पर्दैन।
1: ल ल धेरै टाढा जाँदैनौ,
2: गोबर फाल्न त्यसै छ, म गोठतिर गए।
1: ए झुन्किरी पख न भनेको, कति फिरफिर गरेर अगाडि हिँडे कि।
3: ए म अगाडि तलाई रिस उठ्यो, ल त अगाडि
1: के को अघि पछि भएर हिँड्ने, सँगै हिँड्ने भनेको क्या।
3: सँगै हिँड्दा हिँड्दै गाउँभरि हल्ला फैलिसक्यो, लाने चुर गर्ने होइन म।
1: तेरो बाउलाई धनीसँग जान्छु भनेर भन्न त,
3: तैँले गएर झुन्किरीलाई लान्छु भनेर माग्न त। मर्दको जात भएर पनि कति पानी मरुवा हो,
1: के को पानी मरुवा हो, तेरो बाउले नदिए पनि तानेर लान्छु, मेरो बुढी भएर बस्दा बल्ल चाल पाउलिस।
3: ल ल यहाँ सिक्यो, अब भइसक्यो बढी फुल झार्छ।
1: यता होइन, यताको पाखामा राम्रो घाँस छ, म रुखमा चढेर घाँस झार्छु, तैँले समेत एकछिनमा भारी पुग्छ अनि हिँडौला नि त।
3: ल त हिँड।
2: नमस्ते नानी।
4: नमस्ते भाउजू, अनि कता हिँड्नु भएको त?
2: हजुरकै घरतिर हिँडेकी हजुर, बाटैमै भेट भयो, जाति भयो।
4: अनि कति कामले आउनुभयो होला भाउजू?
2: हेर्नुहोस् न नानी, आज हप्ता 10 दिन जति भयो सन्चो नभएर नानीसँग सल्लाह माग्न भनी हिँडे कि।
4: होइन, तपाईँलाई के भइरहेको छ एकचोटि भन्नुहुन्थ्यो कि।
2: के हुनु नि नानी, यो तल्लो पेट साह्रै नै दुख्छ अनि पिसाब पनि पोलेर आउँछ।
4: अनि गन्याउने सेतो पानी बग्छ कि बग्दैन भाउजू?
2: त्यो पनि देखिएछ नानी।
4: ओहो, त्यसो भए त तपाईँलाई यौन रोग भयो जस्तो छ।
2: कस्तो रोग हो नानी?
4: त्यो यौन रोग भनेको डराउनु पर्दैन भाउजू, यो औषधि गरेपछि निको भइहाल्ने रोग।
2: बरु यसो गरौँ न, म पनि स्वस्थ चौकीसम्म हिँडेँ कि, तपाईँ पनि मसँगै जानुहुन्छ कि?
4: हुन्छ नि नानी, तपाईँसँगै जान पाए त झन् राम्रो।
2: ल त हिँड्नु, सँगै जाउँ।
4: नमस्कार डाक्टर साहब।
2: अनि पिसाब पनि पोलेर आउँछ।
4: अनि गन्याउने सेतो पानी बग्छ कि बग्दैन भाउजू?
2: त्यो पनि देखिएछ नानी।
4: ओहो, त्यसो भए त तपाईँलाई यौन रोग भयो जस्तो छ।
2: कस्तो रोग हो नानी?
4: त्यो यो

0: डल्लो पेट दुख्छ, पिसाब पोल्छ, अनि यो शरीर त्यस्तै झम्म बनाउँछ।
1: अनि गनाउने सेतो पानी पनि बग्छ हो?
0: हो डाक्टर साहब।
1: तपाईँलाई यौन रोग भए जस्तो छ, म यहाँ दबाई लेखिदिन्छु, यो दबाई लगेर नियमित खाने गर्नु सन्च हुन्छ। तपाईँको नाम भन्नुहोस् त?
0: गुमा।
1: अनि कति उमेर भयो?
0: 35 वर्ष। अनि यो यौन रोग भनेको कस्तो रोग हुने डाक्टर बाबु?
1: यो असुरक्षित यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो र यो अन्य माध्यमबाट पनि सर्न सक्छ। यो रोगबाट बच्न सरसफाइमा पनि ध्यान पुर्याउनु पर्छ र यो रोग लाग्यो भने निम्न खालका लक्षणहरू देखा पर्छन्। पुरुषको लिङ्ग तथा महिलाको योनिबाट पिप, सेतो पानी वा गनाउने पानी बग्नु, पिसाब गर्दा पोल्नु वा दुख्नु, अन्य बेला भन्दा धेरै पटक पिसाब लाग्नु, यौन अङ्ग वरिपरि चिलाउनु, घाउहरू आउनु वा सुनिनु, यौन सम्पर्क राख्दा दुख्नु, काँचका ग्रन्थिहरू दुख्नु वा बढ्नु, महिलाहरूमा महिनावारीको बीच बीचमा पनि रगत बग्नु, महिलाहरूको तल्लो पेट दुख्नु यसका लक्षणहरू हुन्। यस्तो समस्या देखिएमा तुरन्तै स्वास्थ्य चौकीमा जाँच गराएर नियमित तरिकाबाट औषधि खानुपर्छ। यदि समयमा नै यसको उपचार गरिएन भने महिला पुरुष दुवैमा बाँझोपन हुनु, गर्भवती महिलालाई यस्तो रोग छ भने महिना नपुगी बच्चा हुनु, बच्चा धेरै सानो वा अन्धो हुनु, गर्भ पाठ्यघरमा नबसी बाहिर बस्नु, तल्लो पेट दुखिरहनु र यसले गर्दा पाठ्यघरको मुखमा क्यान्सर समेत हुने डर हुन्छ।
0: अब मलाई पनि यस्तो केही त हुने होइन?
1: हुँदैन हुँदैन, मैले लेखिदिएको दबाई नियमित खानुभयो भने निको भइहाल्छ। बरु यो दबाई तपाईँ मात्र खाएर हुँदैन, यस्तो रोग देखा परेपछि श्रीमान श्रीमती दुवैले जताउनु पर्छ। भोलि तपाईँको श्रीमानलाई पनि ल्याउनुहोस् है।
0: खोइ त्यही त आउने मान्दैनन्, कुरा बुझ्ने भएको खालि चार खाने।
1: अनि अर्को कुरा, यस्तो रोग लागेको बेला यौन सम्पर्क गर्नु हुँदैन, यदि गर्नै पर्छ भने पनि कन्डमको प्रयोग गर्नु भुल्नु हुँदैन। कुरा बुझ्नुभयो?
0: बुझे बाबु।
1: ल त भित्र गएर औषधि लिएर जानुहोस् है।
0: नमस्कार।
1: नमस्कार।
2: ऊ त्यो परसम्म देखिने गाउँ एउटै वडा हो, यहाँ 40 वटा घर छन् बाबु। यति ठुलो गाउँ रहेछ है, चिटीहरू पनि त निकै होला नि। हाँ पण्डित बाजे,
3: छन् बाबु, भने जस्ता छिटीहरू छन्। तपाईँलाई एउटा न एउटा त केटी कसो नमिल्ला र?
2: मिलाउन त मिलाउने हो बाजे, बरु पुरा गर्दा सकभर त विदेशमा लगेर राम्रो काम लगाइदिने हो भन्ने र धेरै पैसा कमाउन सकिन्छ भन्नुपर्छ। त्यसो गर्दा पनि नमाने पार आफ्नै मान्छे बनेर मलाई बिहे गर्न ल्याइदिए पनि हुन्छ।
3: ल ल बाबु, जे गरे पनि गरौँला, म भएपछि चिन्ता गर्नै पर्दैन। फेरि पण्डितको बोली न हो, ठिक छ, आखिर मेरो बोली कसले पो काट्ला र?
4: ओहो पण्डित बा, नमस्ते।
0: नमस्ते पण्डित बा।
3: नमस्ते नमस्ते, तिमीहरू त सधैँ नारीहरू हिँड्ने हो के रे?
4: नकर बुढा, हाम्रो बिहे गराउने पण्डित पनि तिमी नै हो क्या रे? बिहेमा मासु र भात खुब खाउला, होइन जिन्केरी?
0: कुनी त जागर पनि लाग्दैन मैले बोल्ने।
3: के को भात खाउला र भगारै लाने होलास नि?
4: भगन्न भगन्न, तिर नमान, मेरो बिहेको दुना तपाईँ पनि तिमीले नै सोरौला भएन? अनि उहाँ चाहिँ को हुनुहुन्छ नि?
3: ए यी बाबु, बाबु विदेशबाट आएका, यिनको नाम जङ्गे हो। यिनले मान्छेलाई विदेश लैजाने र राम्रो काम लगाइदिने गर्छन्। विदेशमा बिचल्ली परेका नेपालीहरूको उद्धार गर्छन्। ठुला मन भएका छन् यी बाबु।
4: भनेपछि तपाईँको मान्छे पनि विदेशमा लगेर काम लगाइदिनुहुन्छ होला है?
2: लगाइदिन्छु, मेरो काम नै त्यही हो।
4: त्यसो भए मलाई पनि लैजानुहोस् न त, यो जाबो दुध बेचेर हुँदै भएन, फेरि यो जुनकिरीसँग बिहे गर्ने पैसो पनि जोड्नु पर्नेछ।
3: जान त जान्थे, त फेरि विदेश जाँदा 80-90 हजार लगानी गर्नु पर्छ, पैसा छ तसँग?
4: 80-90 हजार? त्यत्रो पैसा त छैन मसँग। जाँबो दुध बेचे पैसा आज बुझे भोलि खालिया, फेरि 10-12 हजार भए त ऋण धन गर्न हुन्थ्यो, त्यतिका पैसा त खेतबारी बेचे पनि पुग्दैन पण्डित बा।
2: त्यसो भए मैले भनेको कुरा मान्छौ त? तिमीहरूलाई भलो हुने कुरा गर्छु मैले।
4: के कुरा हो भनिहाल्नुहोस् न त।
2: तिमीहरूको माया प्रेम पनि गहिरो रहेछ, मान्छे भएपछि आजलाई मात्र सोच्नु हुँदैन, भोलिलाई पनि सोच्नु पर्छ। तिमीलाई विदेश जान त्यति पैसा जुट्दैन भने महिलाहरूको लागि सजिलो व्यवस्था छ, उनीहरूलाई विदेश जान पहिला लगानी लगाउनु पर्दैन। त्यही भएर तिमीहरू सल्लाह गर र यो बहिनीलाई पठाऊ।
4: जुनकीलाई सोध्छु, छोरी मान्छेले पनि विदेश गएर काम गर्न सक्छन् र?
2: किन नसक्नु, कति महिलाहरू विदेश गएर कति धन कमाएका छन्, उनीहरूका लागि

0: छुट्टै व्यवस्था हुन्छ। अझ झन् छोरा मान्छेलाई भन्दा छोरी मान्छेलाई विदेशमा काम गर्न सजिलो हुन्छ, अनि तलब पनि छोरा मान्छेको भन्दा छोरी मान्छेकै बढी हुन्छ।
1: त्यसो भए जान्छिस् त जुनकिरी?
2: जान्न म त, विदेश भनेको कता हो कता, फेरि नचिनेको नजानेको ठाउँ।
0: डराउनु पर्दैन बहिनी, तिमी जस्तै नेपाली बहिनीहरू हुन्छन्, सबै नेपालीहरू सँगै काम गर्ने हो। त्यहाँ गएपछि सबै नेपाली भेट्दा आफ्नै गाउँमा बसे जस्तै हुन्छ।
1: जाने भए बाबुआमालाई भनेर जाऊ न त, फेरि एक दुई वर्ष विदेश बसेर आइस भने हाम्रो जिन्दगी पनि बनिहाल्छ नि।
2: अनि त एक्लै बस्न सक्छस् त?
1: जहाँ भयो एक दुई वर्ष पनि किन नसक्ने, अनि त्यसपछि तर म सँगै बिहे गरेर बसाउँदा नि।
2: बाबुआमाले पनि मान्न पर्यो नि।
3: बाबुआमा मनाउने जिम्मा हाम्रो भयो जुनकिरी, पहिला तेरो जाने मन हुनु पर्यो नि।
2: त्यसो भए बाबुआमालाई मनाउनु नि त।
3: भनेपछि जाने मन गरिस् होइन त? हामी अहिले नै गएर कुरा गर्छौ।
1: हुन्छ ल पण्डित बा, हामी दुध छोडेर आउँछौ।
3: ल ल, दुध छोडेर आऊ।
0: केटाकेटी त सोझै रहेछन् होइन र पण्डित बाजे?
3: अब गाउँका केटाकेटी नै हुन्, सोझै त हुन्छन् नि रङ्गे बाबु। फेरि विदेश गएर पैसा कमाउने भनेपछि त्यसै मक्ख हुन्छन्।
0: केटीले त जाने मन गरे तर बाबामा मान्छन् कि मान्दैनन्?
3: त्यसको लागि फिर गर्नै पर्दैन रङ्गे बाबु, म मनाइहाल्छु, बरु जाउँ हिँड्नु। त्यही पल्टिरको घरको कुरा हो, गरिहालौँ
0: ल त जाउँ।
4: देउराली उकाली छोडेर विजयपुर खोला तरेर
3: गोमा,
4: हे गोमा, होइन काम गरी हो, पल्टनियाको मुक्का खान खोजे कि क्या हो? हे गोमा,
2: हजुर,
4: यता म
2: होइन, किन हो र यति बिहानै जाड खाएर कराउने, के भयो भन छिटो।
4: खै एक दुई सय छ, खै ल्या त।
2: छोरीलाई चप्पल नभएको कति भइसक्यो, ल्याइदिन पर्दैन? मेरो यो चोलोमा तालो हालेको पनि च्यातिन लगाइसक्यो, घर के गरेर चलाउने हो भन्ने थाहा छैन, यिनै जाड खान पैसा।
4: हिजो खसी बेचेको होइन, खै पैसा
2: हिजोसम्म ल्याएर खाएको, साउलाई बुझाउनु परेन, खसी बेचेको पैसा, खसी बेचेको पैसा खै त, कति सजिलो हो।
4: होइन दुई सय छैन भने सय रुपियाँ भए पनि लिएन,
2: छैन छैन पैसा त,
4: त्यसो नभए न बुढी, पचासै भए पनि लिऊ त।
2: छैन भनेपछि के को पचास भए पनि हुन्छ हो र?
4: होइन किन कराएका छन् यिनका बुढाबुढीहरू। पण्डित बा नमस्ते, है नमस्ते।
2: नमस्ते पण्डित बा।
4: नमस्ते नमस्ते, होइन शङ्करे खाएको छु के हो, त्यस्तै लाग्यो मलाई त, खाएकै त हो नि, नखाइ यत्रो भइयो क्या हो, पण्डित भएर पनि के कुरा गरे होला।
3: होइन म र खाना त खाएरै यत्रो भइस होला, मैले त रक्सी खाएको होस् भनेको पो त।
4: रक्सी त खानै पर्यो नि, अब हाम्रो पल्टनमा झन् कस्तो खाइन्थ्यो।
2: अनि पण्डित बा उहाँलाई त हामीले चिनेनौ नि,
3: अहिले बिस्तारै चिनिहाल्छौ नि।
4: ए ल त्यसो भए भित्रै बसाउन त
3: पर्दैन, हामी गइहाल्ने हो, तिमीहरू कहाँ थोरै काम थियो र आएको।
2: कस्तो काम होला पण्डित बा?
3: अघि जुनकिरी र धनेसँग पनि भेट भएको थियो, तिनीहरूले त हामीले भनेका कुरा ठिकै मानेका छन्, बरु तिमीहरूलाई कस्तो लाग्छ कुन्नी?
2: कस्तो कुरा हो भनिहाल्नुहोस् न।
3: कुरा के हो भने अघि धनेलाई विदेश जाने भनेको 80-90 हजार लाग्ने हुँदा जान नसक्ने भयो, फेरि छोरा मान्छेलाई भन्दा छोरी मान्छेलाई सजिलो पनि रहेछ केही विदेश जाने कुरा, केही विदेश जान छोरा मान्छेलाई 80-90 हजार रुपियाँ लगानी लाग्ने, छोरी मान्छेलाई नलाग्ने, त्यही भएर जुनकिरीलाई पठाएर काम लगाउने हो कि भनेर सल्लाह गर्न आएको।
2: छोरी मान्छेलाई फेरि विदेश जस्तो ठाउँमा के काम हुनु नि?
3: होइन त्यसको लागि तिमीहरू फिरै गर्न पर्दैन, फेरि छोरीले पनि जान मन गरिछे जान्छन्, बाहिर गएपछि दुई चार कुरा।
2: छोरी मान्छेलाई फेरि विदेश जस्तो ठाउँमा के काम हुने नि?
3: होइन त्यसको लागि तिमीहरूले फिर गर्नै पर्दैन, फेरि छोरीले पनि जान मन गरिछे जान्छन्, बाहिर गएपछि दुई चार कुरा सिक्छन् जान्ने हुन्छन् नि।
4: त्यो त हो, तर के काम हो, कस्तो काम हो, कति दुःख हुन्छ त्यो त बुझ्नु पर्यो नि।
0: विदेशमा दुःखको कामै हुँदैन, त्यहाँ महिलाहरूलाई छुट्टै व्यवस्था गरेको छ, अनि तलब पनि राम्रो छ, कमाई पनि राम्रो हुन्छ, खाना बस्न त्यही नै दिन्छ, कमाएको पैसा त पुरै बच्छ नि।
2: अनि काम के गर्नुपर्छ त बाबु?
0: बसी बसी गर्ने काम हो, मसला त्याग गर्नु पर्छ।
2: के गर्ने हो बुढा?
4: कुनी त के गर्ने हो, अब छोरी मान्ने भए पठाइदिए त भइगयो नि।
2: अब छोरीले के भन्छ पण्डित?
4: छोरीले त जाने मन गरे जस्तो छ क्यारे।
2: छोरी पनि आइपुगी क्यारे। के हो जुनकिरी, पण्डित बाले बाहिर जाने कुरा गर्नु भएको छ नि, तेरो के विचार छ भन्न?
5: खै कुरा सुन्दा त राम्रै लाग्छ, यसो विदेश गएर आउन पाए लागेको ऋणसम्म तिर्न सकिन्थ्यो कि।
4: छोरा नभए पनि छोरी भने आँटीले पाकिरहेछ।
6: छोरी कसको भन न पण्डित बा, पल्टनेको छोरी हो, आँटीली छ क्या।
2: बरु कहिले जाने हो बाबु?
7: म त भोलि नै जाने भनेको क्या।
2: भोलि नै? घरमा केही गरेकै छैन, बाटोमा खान केही बनाउनु हुन्थ्यो।
0: बाटोमा खाने केही बनाउनु पर्दैन, बाटोमा जति पनि खान पाइन्छ। बरु भोलि बिहानै जाने हो, टाढाको बाटो छ, अबेर हुन्छ, त्यसैले छिट्टै तयार भएर बस्ने होला।
2: हुन्छ त नि बाबु।
0: ल अहिले चाहिँ हामी जान्छौँ। ल त अहिले हामी जान्छौँ।
8: नमस्ते।
9: नमस्ते बाबु। ल त नमस्ते।
0: नमस्ते नमस्ते।
1: यति बेलासम्म पनि आइछ, विदेश जाने भने कि भुइँमा खुट्टो छैन। आफूलाई यहाँ कुर्दा कुर्दै अल्छी लाग्ने बेला भयो, आउस त मात्रै त्यसको मैले दोलो काट्छु।
5: किन नबोलेको, मसँग रिसाएको हो?
1: अनि के त यत्रो बेरसम्म पुर्याउने हो त?
5: ए तँलाई एकछिन कुन त यस्तो भयो, अब म विदेश गएपछि यो लामो समय कसरी काट्छ?
1: साँच्चै जुन्थे, म त तँ नभए बाँच्नै सक्दै क्या हो।
5: ए के भनेको यस्तो, म सधैँ उतै बस्ने हो र?
1: फेरि विदेश गएर सहरका राम्रा राम्रा ठिका देखेर मलाई नबिर्सिनु है।
5: जस्तो सुकै राम्रो ठिका हो, मेरो लागि यही छिटो राम्रो छ, मलाई विश्वास गर्दैनस्?
1: विश्वास नगर्ने भए तँलाई जा भन्थे।
5: अनि फेरि के भनेको त्यस्तो,
1: विदेश गएर मलाई के ल्याइदिन्छ?
5: म विदेश गएर तँलाई राम्रो सर्ट प्यान्ट अनि यतिसम्म आउने जुत्ता ल्याइदिन्छु, अनि तँ मेरो धनी फिल्मको हिरो जस्तै देखिन्छस् है।
1: तपाईँ त विदेश गएर आएपछि फिल्मको हिरो नि जस्तै देखिन्छस् होला नि है।
5: जाउ अब, घर जाने बेला भइसक्यो, त्यो जाने भाइ आयो होला।
1: हिँड त त्यसो भए।
4: ए शङ्करे, शङ्करे।
2: ए पण्डित बा, अनि तयारी भएरै आउनु भएको?
0: हजुर तयारी भएर नै भनौँ। अनि खोइ त बहिनी तयार हुँदैछन् कि क्या हो?
2: के को तयारी हुनु नि, हिँड्ने बेला भयो, कता गएको कुन घरमै छैन।
6: कतै गयो होली वल्लो पल्लो घरतिर, हेर्न जान।
2: के को वल्लो पल्लो घर हुनु, भने कहाँ गयो होली?
4: होला होला, भनेकै घर गए कि होली, यस्तैसँग हिँड्ने साथी, सुत्ने बेलामा केही गुनासो होला नि।
2: नभनेको हो र, भनेको घर नै गइरहेछ। अनि तिमी के हेरिरह हो, छोरी जाने बेला भयो, झोला जिको
1: हिँड्ने बेला भएको
0: के गर्ने भाइ, टाढाको बाटो छिटो नहिँडे समय पुग्दैन कि भन्ने त।
2: ल धनी, तैँले जुन किनिरहे गाडी चलाएर आइज है।
1: खोइ झोला दिनुहोस्, मैले नै पुग्ने होला क्यारे।
4: ल त बाबु, राम्रोसँग जानु होला, अनि पुगेपछि चिठी पठाउनु लगाउनु होला है यसलाई।
2: अलि सोझी छ, त्यहाँको रहन सहन सबै सिकाउनु होला। अनि जुनकिरी चिठी पठाइराख है।
4: ल ल छिटो गर, सायदको बेला अब गर्नु हुन्न। ल त नि, अब सायद गरेपछि धेरै अडिन हुन्न।
2: ल हिँड, कति बाटो हेर्नु, भित्र जाऊ।
4: म त अब घरतिरै राख्छु। हुन्छ हुन्छ पण्डित बा, हुन्छ।
1: जुनकिरी बोल्दा पनि बोली छैनस् नि किन? ए जुनकिरी बोल्दा पनि बोल्दिनिस् किन?
5: के बोल्ने धनी, म गए पनि हाम्रो घरतिर आउँदै गर है, आमा बालाई देख्दै गर है।
1: घरको चिन्ता तैँले मान्नु पर्दैन, बरु तेरो शरीरको ख्याल राख है, यहाँ त म छँदैछु नि।
5: अनि त घाँस काट्न ठुलो रुखमा नचढ है, अनि एक्लै जङ्गल पनि नजा।
1: तैँले मेरो चिन्ता नगर, बरु तैँले चिठी पठाइराख है, अनि विदेश गएर मलाई नबोल्नु है।
5: तँलाई पनि बिर्सिन्छु लाठा, हिजो भन्छु भने त म त झन् रोइदिन्छु। अनि
0: गाडी आइसक्यो भाइ, तिमी चाहिँ घर जाऊ, अनि हामी चाहिँ जान्छौँ है त।
5: ल धनी, अब त जा, मलाई झोला दे।
1: जुनकिरी पसलमा पनि फोन गर है, अनि म हेलो भन्छु नि।
5: हुन्छ धनी, गरिहाल्छु नि।

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
2: कामने रोग,
1: बौलाउने रोग,
2: ढल्ने रोग,
1: मूर्छा पर्ने,
2: सपना नराम्रो देख्ने,
1: डराउने,
2: रिस उठ्ने,
1: तर्सिने,
2: खान मन नलाग्ने,
1: चिलाउने,
2: ऐठन गर्ने,
1: कम्मर दुख्ने,
2: हात खुट्टा पोल्ने,
1: चपाउने,
2: हात खुट्टा दुख्ने वा सुन्निने,
1: ज्यान करकर खाने,
2: महिनावारी गडबडी,
1: बाजोपन,
2: छारे रोग,
1: प्रेसर,
2: सुगर,
1: प्यारालाइसिस,
2: दम,
1: खोकी, टोकेको निलो दाम,
2: मान्छे हराएको,
1: सामान हराएको,
2: मुनामुना लागेको,
1: मेलमिलाप गर्न पर्ने,
2: दाँत दुखेको,
1: बिगार परेको,
2: पैसा फसेको,
1: रक्सी छुटाउने,
2: घर बान्ने,
1: पिनाश भएको,
2: टाउको दुख्ने,
1: ग्यास्ट्रिक,
2: जन्डिस भएको,
1: सतुर नष्ट गर्ने,
2: बाथ रोग,
1: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
2: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
3: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-78-60, 97-69-77-60 र 98-21-57-56-36, 98-21-57-56।
1: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811209081
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: समाधानका लागि सरकारवाला निकाय र मन्त्रालय बीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
2: व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
1: व्यवसायी दीपक भट्टर र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
3: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
1: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोनुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने,
4: बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
1: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपालको समृद्ध यात्रामा युवाको भूमिका निर्णायक छ। सीप, नवप्रवर्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि, प्रविधि, पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन, सामाजिक एकता, लैंगिक समानता र समावेशी विकासमा युवा सहभागिता बढ़ाउन सरकारले अवसर सृजना गर्ने, निजी क्षेत्रले रोजगारी बढ़ाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
6: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनुभयो।
2: माननीय सचिवहरूले शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
6: राष्ट्रिय सभाका शून्य समयमा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए कांग्रेस सांसद कमला पन्त।
7: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाब खोजेको छ त मान्यज्यू, रूलिङ होस्।
6: सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
8: एलपीजी ग्यासको अभावबाट ठूलो चाहिँ कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठूलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिँ खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ समस्या, दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
6: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
9: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, अहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
6: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सीआईएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
10: ठुल्ठुला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ। ठुल्ठुला उद्योगहरू, ठुल्ठुला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भने अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भने हो, टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल्ड गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटै काम गरिरहेछ।
6: बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह बढ़िएको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
4: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौँ, तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छौँ हामी आकस्मिक बाढ़ीको, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यत सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन, त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
6: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ़ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ़ने अनुमान छ। भोलि र पर्सी भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
11: मेरो एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिति व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट, सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ, किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ। तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ, सम्बन्धित त्यसको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिबिज चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्, ठूलो मात्रामा, ठूलो समयसम्मलाई, धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
6: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 वटा विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासोपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने, प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नु भएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
3: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर। किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। र केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा, अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के अरे, संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू दिने सरसल्लाह भएको छ।
6: कोशी प्रदेश सरकारबाट भने नेपाली कांग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएनसँग बताउनुभयो।
12: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि, होइन समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि काङ्ग्रेस बाहिरिने कुरा स्वाभाविक हो, होइन। अब चाहिँ काङ्ग्रेस एउटा प्रतिपक्षीय भूमिकामै चाहिँ रहन्छ। अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर, अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छन् हामीले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
6: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि प्रदेश स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ़दै गए पनि शैक्षिक बेरोजगारी बढ़िरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताबिकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल्बुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढ़ाएर 22,000 धाविका पुर्याइएको छ।
1: खाना पकाउने ग्यास सजिलै नपाउँदा महँगी बढ्ने डर,
13: ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
1: स्थानीय सरकार र सरकारवालाको अनुगमन तीव्र तर उपभोक्ता अझै तनावमा। रिपोर्ट सर्पको उपचारका लागि 100+ स्थानमा व्यवस्था, गोरुसिंगे उपचार केन्द्र अरूका लागि पनि अनुकरणीय लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
15: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
14: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
15: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामले शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ प्रधान न्यायाधीश मनोज कुमार शर्मा न्यायाधीशहरू विनोद शर्मा सारंग सुवेदी अब्दुल अजित मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नको कारण माग गरेको हो इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनाईको वखतमा नै निक्वेल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन् ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भनिए पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ
18: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन् बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ तर उपभोक्ताको अनुभव फरक छ अमरगढी पाँचका दिल बहादुर एर
19: पाउने कि नपाउने हुने यस्तो समस्या ढुकढुकी भइरहेका छ सर धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि लिएका छन् ग्यास पसलहरूमा सोधिरहेका छन् साउजी ग्यास छ भनेर लिएका छन् साउजी ग्यासै नभए कहाँबाट दिने
18: नेपाल आयल निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन् व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ
13: ग्यास सजिलै पाइरहेको छैनौ त्यही नै स्टुडेन्ट मान्छे घरदेखि टाढा आएर बस्नु पर्यो कहिले अब ढिला सुविधा हुन्छ भन अनि कहिले कि अब खाना बनाएर खानु होइन अब ल्याउन सजिलै मिल्दैन त्यो पसलमा गए भोलि आउँछ भन्छन्
18: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमाशी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओली
20: ग्यास अभाव नहोस् भनेर सबै ठाउँ अनुगमन गरिरहेका छौँ हिजो मात्र भेरीको ग्यास 426 सिलिन्डर आएको छ 100 पालको पनि आइरहेको छ रिदिन पनि आउने तयारीमा छ त्यो हुँदाखेरि अब विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आइडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस् प्राइडी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामी भनेका छौँ त्यो अनुसार उहाँले रिपोर्टिङ गरिराख्नु भएको छ
18: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी
21: जिम्मेवार चाहिँ नेपालभरि नै समस्या अरे अब देखिरहेको छ म्याम होइन अब आउनुपर्ने जति कोटा छ इन्डियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेको छ तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जतिको हुनाले पाउनुपर्ने छ जति चाहिँ पसलमा खोजेको बेलै पाउनुपर्ने छ त्यो चाहिँ अहिले अलि समस्या भइरहेको हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम, के गर्ने भन्ने चाहिँ हामी कता समस्या छ कता के छ भनेर हामी आफै पनि गइरहेछौँ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
18: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि शहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
0: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं।
1: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र बर्खाको समय छ, रातीको समयमा सर्पको टोकाइका घटना सार्वजनिक हुने क्रम पनि बढ्दैछन्। सर्पले नटोकोस् भन्नका लागि नियमित सरसफाई, सुधा झूलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिँडुल महत्वपूर्ण छ। तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकेमा के गर्ने र गोरुसिङ्गे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लीलप्रकाश चन्दले सर्प विज्ञ कमल देवकोटासँग कुराकानी गर्नुभएको छ।
0: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्ड जुन हामीले सामान्य मड्किँदा बाँध्छौँ त्यो चाहिँ छ भने अब टोकेको ठाउँ भन्दा माथिबाटै सुरु गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिने, जति बढी हलचल भयो त्यति चाहिँ यो चाँडो विष फैलिने हुँदा। तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बाँध्ने गर्नुहुन्छ, त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस् यो बाँध्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ।
1: त्यसले बाँध्ने भनेको कसरी बाँध्नुपर्ने हो कि कस्तो खालको होइन,
0: कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 MMHg को प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 औँला मध्ये सबभन्दा सानो कान्छी औँला छ, कमसेकम यो औँला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसेकम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्। यदि टोकेको ठाउँदेखि 15-20 मिनट, आधा घण्टा, एक घण्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरु त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट, आधा घण्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरुन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
2: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो?
0: बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने, गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन सुरु गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गरौँ लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिंह जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टिभेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टिभेनम चढाएर ल्याउने आवश्यक परेमा एन्टिभेनम चढाएर ल्याउने गरी त्यसरी पनि रेस्क्यू सुरु गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले सुरु गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
2: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
0: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिंहको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो, अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ, उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिंहमा आउने भनेको अलिकति माथिल्लो भएक प्युठानतिरबाट होइन अर्घाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिंह जाने गर्नुहुन्छ, त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि, सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नुभएको छ र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै र यो चीजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो।
2: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटो बाटै उपचार गर्दै आउने त्यो खालको अभ्यास गर्न सकिन्छ?
0: हजुर, यो चाहिँ सरले भने चाहिँ सबै चिजको भूमिका उत्तिकै हुन्छ है, जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डाक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्यकर्मी उहाँले इन्ट्रेस्ट लिनु पर्यो, सरले भने चाहिँ अस्पतालले एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला
2: किनभने हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त
0: गरेका छन् तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन, अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चिजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो बाटोबाटै रेस्क्यू गर्न सकियो एन्टिभेनम सहित अझ विशेष गरेर विषालुको फोटो सहित आउँछ नि त गाउँघरको त हस्पिटल आजकल अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डाक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ अनि मलाई पनि कतिपय डाक्टरहरूले उहाँहरू आउँदै हुनुहुन्छ यो सर्पको पठाउनु भएको छ यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ, पहिला चाहिँ आएपछि बल्ल के हो कसो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करतको आएको छ भने सर यो त करतले नै टोकेर आएको रहेछ अलिकति सावधानी गर्नुहोला है केयर गर्नुहोला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउनुभयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ, त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
2: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालय बीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रूलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वसुको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि शुरू भएको छ। 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ। सोलखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिइएको छ र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम बढ़ेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, सियोर गरौं।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता रात बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-78450 र 9824-1132।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सुरी स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9846-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मुसी चाहिएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडीको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर, तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
5: काम्ने रोग,
4: बौलाउने रोग,
5: ढल्ने रोग,
4: मूर्छा पर्ने,
5: सपना नराम्रो देख्ने,
4: डराउने,
5: रिस उठ्ने,
4: तर्सिने,
5: खान मन नलाग्ने,
4: चिलाउने,
5: ऐठन गर्ने,
4: कम्मर दुख्ने,
5: हात खुट्टा पोल्ने,
4: चपाउने,
5: हात खुट्टा दुख्ने वा सुन्निने,
4: ज्यान करकर खाने,
5: महिनावारी गडबडी,
4: बाजोपन,
5: छारे रोग,
4: प्रेसर,
5: सुगर,
4: प्यारालाइसिस,
5: दम,
4: खोकी, टोकेको निलो दाम,
5: मान्छे हराएको,
4: सामान हराएको,
5: मुना मुना लागेको,
4: मेलमिलाप गर्न पर्ने,
5: दाँत दुखेको,
4: बिगार परेको,
5: पैसा फसेको,
4: रक्सी छुटाउने,
5: घर बाँध्ने,
4: पिनास भएको,
5: टाउको दुख्ने,
4: ग्यास्ट्रिक,
5: जन्डिस भएको,
4: सत्रु नष्ट गर्ने,
5: बाख रोग,
4: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
0: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 9769777860, 9769777860 र 9815536, 9815536।
4: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाऊ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
0: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5901। किन हाँस्या नि बुढा, टोलै फर्किने गरी? तालबारा हिट डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98-461-32004 र 98-191-20981।
3: अरे खन प्रलो छैन हतारलाई
4: हो याजु मेवाने भिजी तारे मुई पिबा मिमानी मार्बलरी प्रिवा बिरा बेसी सर मोबाइल गंगा आर्ट ग्यालरी याब मै आछु
3: नै याम बिरा तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिरा याब मैलो फारे तारे प्रे याम सेदी
4: स गंगा आर्ट ग्यालरी तो बने आछु
3: तर मि मार्बलर फ्रिवा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो, फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिम लम्रो, छलसी ब्याज दे माया चिलो भनिम्रो।
4: तैले भनेको मैले सबै बुझ्यो कान्छा, गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
0: बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
2: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो ब्याङ्क चोक, लमजुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98-462-46-648 र 98-463-01-883। बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान
2: सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98-462-46-648 र 98-463-01-883।

0: यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
2: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
0: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्नु भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06552475, मोबाइल नम्बर 9856745।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহে বিষে জস্ত ছ, বুহারীকো লাগি গহনা কিন জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এ আমা, বরু কাহ জানি, ভন্নু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরে বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडीको फर्मामा गइहालम यही बेसी सरको सेवा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुल्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: अब बेचीसहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
5: जापान ट्राई होइन स्योर गरौं
6: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
5: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
6: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066590279 मोबाइल नम्बर 9856602279
7: ओहो हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
8: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
7: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066520227 मोबाइल नम्बर 9842649129 र 9841552091
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज